मिथ्या लाग्न गयो कलंकी हरिलाई सुन्नु भएथ्यो जब कोही मित्र लिएर गोर बनामा घुम्दै पुगे माधव देखे असो समय प्रसन्न बनामा नै मारिएको जब

ani drupadi lai saka bichama kato gwarade saram gai lai mari gadai pochane kyo ketero naram tera dagbai sairarama marcho gwarale chuti छोरो मन गयो भनेर घरमा त्यो कानोलाई भोटे होटे मैले त नगराउँदा गाडा भनेको यही ध्वसे मोरालाई कति दिन बुद्धि कति दिन अर्थे यो कानाको छोरालाई तेरो बुद्धि त देखे आज रमा रे सुन्न थाल्यो मेरो गर्छ सेकी भने म यहाँछु सेकेछु आज नदी शत्रु भए जते ठुलो पराक्रम गरे उनान सय भाइलाई

नारायण शन राजा शन रानी मन बाजो गुण ईश्वरा का लीला चितला सुना के वायो भगवान देखी हाम्रो चाहिँ इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम अरू चाहिँ अर्को एफएम तिन चारवटा एफएम छन् चरिकोटमा, यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भने किन नारायण.

नारायण कुलदेव ताकी एक दिन को अवसर सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित माग समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन को कुरा के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको भेटा नभइकन सृष्टि नहुने त्यस कारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यस कारणले वसुदेवले चाहिँ देवकी माग्न भनिकन नारायण एकदम दाखिलो

Naraina! आकांक्षा का घरमा गइकन चाहिँ बहिनी तपाईँकी दिनु पर्यो भन्दा हुन्छ भनिकन विवाह कर्मको सत् तयारी सब गरेर फलाना दिन फलाना बाह्र विवाह बिहाको लागि चाहिँ बरियात ल्याउनु भनेको नारायण।

0: नारायण कुलदेवता कि
1: हुन्छ भनिकन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
2: नाम त ईश्वरको माझी भन्नाले हो नाम त ईश्वरको माझी भन्नु

0: राजा स्वर्ग लोकको ओ इच्छा मलाई लागे राजा स्वर्ग
1: लोक। अब इच्छा भनेको स्वर्ग लोक, यहाँमा अरु केही छैन रहेछ।

0: रुन्छ हाम्रो मन कृष्ण रुन्छ हाम्रो मन नबजाऊ न बाँसुरी रुन्छ हाम्रो मन।
1: ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814842142। भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
8: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
9: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
8: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी। लहिन जाउँ त्यतै।
10: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
7: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
10: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन के एक्लै गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिरसल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दनाचला सप्लायर्स, चरीकोट पुरानो बजार, भालुखोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
13: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
14: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
15: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्।
7: कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
16: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
17: नमस्ते डाक्टर सर।
18: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
17: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
18: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
17: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
18: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
17: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
18: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
17: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
18: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
16: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा साब्दो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 98-49-18-65-62, 98-49-18-65-62। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।

0: Bunnia.
1: Extreme energy drink.
2: Oh yeah. Oh yeah. Kasto ta dukheko. Agi ya pani sunya cha. Ye budi malai nanu ko ma lai ja bhanya.
3: Aba kya ka dhami ko mani? Dhami ko ma hoina aba. Indra Digital Biz Bazar ma lai janu parcha kya timlai?
2: त्या चाहिँ के हुन्छ नि
3: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
2: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
9: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

नमस्कार, कार्यक्रम सुनौलो बिहानको पर्दामा बस्नु तमाम आदरणीय श्रोताहरूमा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनु भएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म

श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बिचमा तपाईँलाई एकाग्र बनाउने

ज्येष्ठ 21 गते बिहार, चौथी तिथि उत्तरायण, ग्रीष्म ऋतु रौद्र नाम सम्मत सर, उत्तरखाना नक्षत्र सौम्य जोग, धनु राशि का पूर्व पहला चंद्रमा छन्। शायद गर्दा सुख हुने आज का जोगिनी नैर्त्यमा छन्, शायद गर्दा पछाडी र बाया जोगिनी पाने। आज का दिन 34 घड़ी 23 पला का छन्, उदय 5:10 में, अस्तय 18:55 में हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट। मेष राशि हुने मित्रहरू, आज तपाईको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्ट मित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ, अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ, समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नुहोला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने अनुसार गरिकन काम गर्दै लानुहोस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँलाई यात्रा गर्ने जोग परेको छ, राम्रो काम गर्नको लागि समाजमा कुनै कहिएका मानिसहरूको निर्देशन अनुसार धेरै काम गर्दै लैजानुस्, सफल हुन्छ। वृश्चिक राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्नेछ, सहभागी हुनुपर्नेछ, तपाईँले गरेका कामको उचित मूल्याङ्कन हुने समय आएको छ, राम्रो विचार पुर्याएर गर्नुहोस्। धनुराशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले आँटेको काम बन्नेछ, आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नुहोला, तपाईँको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, सांस्कृतिक कार्यक्रमतर्फ रुचि बढ्ने छ, आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्, त्यसमा व्यापारबाट तपाईँलाई फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आफन्तको लागि खर्च गर्नुपर्नेछ, तपाईँको भाग्योदय हुनेछ, परिश्रमलाई महत्व दिएर काम गर्नुहोला, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, शुभ समाचार आउन सक्छ, सानो प्रयासले महत्वपूर्ण काम बन्नेछ, धैर्यतापूर्वकले काम गर्दै लैजानुस्, असाध्य राम्रो हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक FM 92.7 मेगा

0: रिपोर्ट चढी बिहान दोलखा, भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।
1: आदरणीय श्रोताहरूको कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित पद्मी प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहेको छ र बचाउन उत्प्रेरित भइरहेको छ, यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप भनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।
2: ए महो गोडल छे।

0: नमस्कार सेवा जोले जुजलो पसेउडे बुद्धिस पाखरोन मुसालो वर्ग जो कसाकमा उपस्थित भइसकेको छु निरा जिल्लामा पाखरिन
1: आज विक्रम सम्वत 2083 जेठ 21 गते बिहीबार बुद्धिस पाखरोन अनुसार आज धवसी बा चुङी 12 गते घोडानीमा बुद्धिस पाखरोन अनुसार आजको दिनको जो यस्तो छ आज व्यापार त्यति राम्रो नयाँ व्यापार सुरुवात गर्नु हुँदैन गरिराखेको व्यापारलाई निरन्तरता दिनुपर्छ छेवर गरिकेस गर्ने दिन राम्रो छैन आज लुङ निज ठेज राम्रो छ त्यसै गरी आजको भुमतोङ नैरित्य परेको छ नैरित्य आजको जोगिनी नैरित्य परेको छ त्यसलाई पछाडि पार्नुहोस् राम्रो हुनेछ लो वर्ग
0: जीवालो मुसाबुर्गुको मित्रलाई आज राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ल्याङ्गो गाई बुर्गुको मित्र आज सिसा देखिएको छ घर घर छिमा ठाक ठुक हुन्छ चोट पुरा जान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ताक्लो बाघ गुरुको मित्र आज नासा देखिएको छ सबै कुरा राम्रै हुनेछ हेरिलो बिरालो बुर्गुको मित्र आज नासा देखिएको छ सबै कुरा राम्रै हुनेछ डुग्लो गोटल पर्कुको मित्रलाई आज सिसा देखिएको छ घर घर छिमा ठाक ठुक हुन्छ चोट पुरा जान सक्छ होसियार गर्नुहोस् राम्रै हुनेछ ढुलो नाग गुरुको मित्र आज राम्रो देखिएको छ आज राम्रै हुनेछ
1: कालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम सफल रहनेछ लुक्लो भेडा वर्गको मित्रलाई आज सिता पूर्व पछि चारैतिरबाट तपाईँलाई त्यति राम्रो आफ्ना हातमा नपर्ने लुकले बताएको छ चेलो बाँदर वर्गको मित्रलाई आज धर्म मान जाने धर्मले रुचाउने धर्म गरी पुण्य कमाउनुहोस् राम्रो हुनेछ झ्यालो चरा वर्गको मित्रलाई पनि आज धर्मको तिथि छ धर्म गरी पुण्य प्राप्त गर्नुपर्ने धर्म गर्नुहोस् राम्रै हुनेछ खिलो कुकुर वर्गको मित्रलाई आज सिसा सामान्य दिन चोटपट लाग्न सक्छ तपाईँले सोचेको आँट्यो कामहरू अलि अधुरो रहन सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ फग्लो बदल वर्गको मित्रलाई आज मध्यम खालको दिन भएकोले यहाँले गरेको गर्नु खोजेको कामहरू सफलता रहने तपाईँको जोकले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन हृदयले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: भर्खरै तपाईँले लामा र शिवल सुनिसक्नु भएको छ जन्म पछि मृत्यु सत्य छ एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ धनी गरिब उच्चले ठुलो सानो यसमा भेद रहँदैन आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौँ श्रोता बृन्द कार्यक्रम सुनौलो बिहानीमा हामी राशिफल अंशसँगै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमहरूका झलक पनि सुनाउँछौ अबको पालोमा रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलकतर्फ लागौ है त
3: श्रोता आज
4: बिहिबार पनि बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नुभयो 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सम्म सैरुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 7:30 देखि 8 बजेसम्म नेपाली सैनिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सकिनेछ 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतले मनोरञ्जन लिन सक्नुहुनेछ 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीत, 11 देखि 12 सम्म हिन्दी गीतहरू, 12 देखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार, 2:15 देखि 3 बजेसम्म सम्झनाको चौतारीको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। श्रोताबिन 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू, 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 36 देखि 37 सम्म जनसचेतन आवाज रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 37 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म मानव धर्म रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोको आजको सेवा बन्द रहनेछ।
2: रेडियो सैलुङ दोलखाबाट प्रसारण हुने कार्यक्रमका झलकहरू। कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। अब भने दोलखा र दोलखा साथका आदरणीय ज्येष्ठजनहरूले गाउनु भएको लोकभजन तपाईँलाई सुनाउँदै आएका छौं। आज पनि हामी लोकभजन सुनाउने तयारी गर्दैछौ। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नुभएका ज्येष्ठजनहरूले वाचन गरेका श्लोकलाई पनि तपाई सामु राख्दैछौ। दिवंगत आत्माको चेत शान्तिको कामनार्थ हामीले उहाँको आवाजमा सजिएको यो लोकभजन राख्दैछौ। बैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
3: संसेवले गरे दुःख भन्छु मैले साह्रै दुखिया भई सासालकी मथि विवाह गरिदिए बुढो कुरुपिकन तेरै बर्खमा पति मरि गए हुन्छु म सब दिन दिन बुढाका सँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जग एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी तसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन छोरीलाई दिनु ढुँडेर बरबेस पर्दैन हेर्नु धन
2: श्रोताबिन भर्खरै तपाईँले दोलखा बैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो कालजयी श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोकभजनहरू तपाईँसँग सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोकी जो विदेश्वर नगरपालिका वडा नम्बर 5 काप्तिके निवासी हुनुहुन्थ्यो। स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

Tantra Mantra

0: कमा रोज रोज खुआउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिम्फोनी निवासी भगवती शिवाकोटी र पौवती निवासी लक्ष्मी विमल जो नाताले दिदीबहिनी हुनुहुन्छ। जन्मसँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको जस्तै कार्यक्रम मार्फत सम्प्रेषण गरे। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी सबैको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भुवनेश्वर नगरपालिका जिलो फसिलेरी राशि ज्येष्ठजन कृष्ण प्रसाद सोनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि
0: उनीहरूको बयान म गरा छु यसमा सहाय गरौँ। जिलुमा घर हो चौला गाई छाया हो बाजे दिन गङ्गाधर फुल दाजु दिन विष्णु जाउँ दुई दाजु बिरु जाउँ दाजी भनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किन पर्साद हो सिलोकमा चाहिँ हाजिन म त साथे धेरै कुरा के आछौ बालमा यदि सोद्धा छौ पनि भने तिनवाला हौदार हुँ संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलो भन्न भनेर यस तारे सयो आइयो मैले प्रचार गरिदिए मैले बताऊ धेर राजन हजुरको बखब म कहाँ पाल्नु हुँदा मा नहुँदा म पाहा कुमारीसँग भोग गरेर खेल्नु हुँदा गर्वलाई गएर।
1: उहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद सोनागाई। उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठजनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसंगहरू बोकेर तपाईँसम्म आउनुहुन्छ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो भागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापुटा लामा गुरू दुक्सा लामा र म कार्यक्रम प्रस्तुता दिँदा एकसाथ बिदा माग्छौं।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाल भारत सम्बन्धलाई विकास कूटनैतिक नयाँ युगतर्फ अघि बढ़ाउनुपर्ने भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज 2 दशक पूरा हुँदै दलितमाथिको विभेद कायमै। र दोलखामा संरक्षित वन्यजन्तुको सालको खपडा लुकाई छिपाई राखेको आरोपमा एकजना पक्राउ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अबको समाचार विस्तारमा नेपालमा जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको आज दुई दशक पूरा हुँदैछ। पूर्णले स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछूत मुक्त भएको घोषणा भएको हो। जेठ 21लाई जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ। नेपालमा जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको विभेद घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्यामा हो। अघिल्लो वर्ष छुवाछूत र भेदभावका 58 उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ प्रणाली स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकीय अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल वा मापन गरियो, मापन गरी सोको आधारमा सिफारिश हुनुपर्छ। नेपालको संविधानको धारा 2000 नेपालको संविधान सभा 2072 धारा 4 छुवाछूत तथा विभेदका विभेद विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभएको छ, यस दिवसले मानव मर्यादा समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्धन गर्दै विभेदहीन समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्धता बन्न प्रेरणा प्रदान गरोस्। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनैतिक नयाँतर्फ अघि बढ़ाउनुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रपति उत्सुक रहेको बताउनु भएको हो। उहाँले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमा लेख्नु भएको छ, प्रधानमन्त्री मोदीजीसँगको 1 घण्टा लामो संवाद अत्यन्त सुखद खुशीको क्षण रह्यो। नेपाल र भारतले विकास कूटनीतिक नयाँ युगलाई आत्मसात गर्नुपर्छ उहाँले भन्नुभयो। उहाँको दृष्टिकोण मेरो पूर्ण ऐक्यबद्ध सभापति लामिछानेले दुई देश बीचको साझा सभ्यता केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-00-1916। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालो भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649608 9844649608।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा नियम विपरीत सड़कमा पानी चुहाउँदै बालुवा बोक्ने एउटा टिप्परलाई कार्यवाही गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको भीमसेन नगरपालिका नम्बर 5 चरीकोटको जिरी चरीकोट सड़क खण्डमा नियम विपरीत सड़कमा पानी चुहाउँदै बालुवा बोक्ने एउटा टिप्परलाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार तामुकोशी बजार क्षेत्रबाट बालुवा बोकी चरीकोटतर्फ आउँदै गरेको टिप्परले सड़कमा पानी चुहाउँदै ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको टिप्परलाई 5,000 रूपियाँ जरिमाना गरिएको हो। दोलखामा संरक्षित वन्यजन्तु सालकको खपडा लुकाई छिपाई राखेको आरोपमा एकजना पक्राउ पर्न भएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको सैलुङ गाउँपालिका नम्बर 2 66 वर्षीय मनोज कुमार तमाङको घरमा खन्तलासी गर्दा भित्तामा फलामको किल्लामा झुण्ड्याएर राखिएको अवस्थामा सालको खपडा जस्तो देखिने वस्तु फेला पारी प्रहरीले बरामद गरेको हो। प्रहरीले थप अनुसन्धानको लागि तमाङलाई डिभिजन वन कार्यालय चरीकोट पठाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका नम्बर 7 कोपलाङ स्थित ग्रीन लाइफ हाइडोमा कार्यरत 27 वर्षीय निमराज केसीको भीरबाट लडेर मृत्यु भएको छ। घटनाको जानकारी प्राप्त हुन साथ सिंहटी बीचबाट सुश्रो प्रहरी नायब निरीक्षक शेखर कार्कीको कमाण्डमा खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले भीरको करिब 700 मिटर तलबाट शव बरामद गरी आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाएको जनाएको छ। संचारकर्मीहरूको लागि दोलखामा जिल्ला स्तरीय वन तथा वातावरण सम्बन्धी एक दिने अभिमुखी कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाको आयोजना र डिभिजन वन कार्यालय दोलखाको सहयोगमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले दोलखामा वनको अवस्था लगायतको बारेमा जानकारी गराउनु भएको थियो। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाको उपाध्यक्ष नवीन कुमार खतिवड़ा र नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफले लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सिन्धुलीको कमलामाई नगरपालिकाले लामो समयदेखि जीर्ण अवस्थामा रहेको सिन्धुली माडीको स्टल बजारको भवन हटाउने निर्णय विरूद्ध रेट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उक्त संरचना हटाउने प्रक्रिया अघि बढ़ने भएको छ। अदालतको पछिल्लो आदेशसँगै नगरपालिकालाई भवन भत्काउने कार्य अघि बढ़ाउन कानूनी अवरोध हटेको छ भने बजार क्षेत्रमा रहेका व्यवसायीहरूले पनि आफ्नो शटर खाली गर्न विकल्पको खोजीमा लागेका छन्। स्टल बजार हटाउने नगरपालिकाको निर्णय विरूद्ध राजकुमार श्रेष्ठ सहित 11 जनाले उच्च अदालत पाटनमा रेट निवेदन दायर गर्नु भएको थियो। पूर्वी नेपाललाई छुटो दूरीमा राजधानी काठमाण्डुसँग जोड्ने बीपी राजमार्गको बाढ़ीबाट क्षतिग्रस्त नेपाल थोक भकुण्डेवेशी खण्डको पुननिर्माण कार्य तीव्र रूपमा अगाडि बढ़िरहेको छ। 2081 साल असोजको दोस्रो साता रोशी खोलामा आएको बाढ़ीले नेपाल थोक भकुण्डेवेशी खण्डको करिब 29 किलोमिटर राजमार्गको विभिन्न ठाउँमा क्षति पुर्याइएको थियो। विगत 1 वर्षदेखि सड़क स्तर उन्नतिसहित पुननिर्माणको काम भइरहेको छ। सिन्धुलीतर्फ नेपाल थोकदेखि वर्षे खोलासम्म 5 किलोमिटर सड़क पुननिर्माणको काम 38% सकिएको बताइएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी भूभागमा आसपासको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल बाँकी लागेको छ। बाँकी पहाड़ी भूभागमा आंशिक बादल र तराईका भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्ने, भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। नेपाल जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको आज 2 दशक पूरा हुँदै दलित माथिको विभेद कायम। र दोलखामा संरक्षित वन्य जन्तु सालकको कपड़ा लुकाइ छिपाई राखेको आरोपमा एकजना पक्राउ। अवस्थ सैलुङ समाचार अहिलेले यति नै। अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855।

0: घण्टी प्रेमी दोलाखावासीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। मिति 2083 साल जेठ 23 गते। समय बिहान 9:30 बजे। रयालीका लागि भेला हुने स्थान पार्टी कार्यालय चरीकोट। कार्यक्रम स्थल सिम्पानी हल चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, जिल्ला तदर्थ समिति, दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पानी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल
1: पकायौ? त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851065046।

0: आया कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ये बुढी मलाई धामीकोमा लैजाऊ भन्या
1: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई
0: त्यहाँ चाहिँ के हुन्छ नि
1: त्यहाँ के हुँदैन नपत्याए सुन त
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीस बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Meliponia. Extreme energy drink.
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू,
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम बैनबी थुप्रो सात मेगा हर्स र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक खबरले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेटेका छौं। आज मिति 2083 साल जेठ महिनाको 21 गते बिहिबार। आज प्रकाशित पत्र पत्रिकाले छुवाछुत अन्त्यमा सामाजिक चेतना आवश्यक, राष्ट्रपति नेपाल र भारतले विकास कूटनैतिक को नयाँ युगलाई आत्मसात गर्नुपर्छ, सभापति लामिछाने सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद, मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार, दलितमाथिको विभेद कायमै, कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिको समय एकमुष्ट नथप्ने तर इतर समूहको अडान कायमै लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेको छ भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। छुवाछुत अन्त्यमा सामाजिक चेतना आवश्यक, राष्ट्रपति पौडेल। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभएको छ, यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध भन्न प्रेरणा गरोस्। 2063 जेठ 21 गते नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाउँदै आइएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। दलितमाथिको विभेद कायमै, नेपाल जातीय छुवाछुत राष्ट्र घोषणा भएको आज दुई दशक पूरा हुँदैछ। स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको रूपमा मनाइने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमा 64 उजुरी परेका छन्, जुन पछिल्लो पाँच वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेका थिए। संविधान सभा सदस्य परशुराम मेघे गुरूङ विधायकीय अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ व्यवस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकीय अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताललाई र मापन गरी सुको आधारमा सिफारिश हुनुपर्छ। नेपालको संविधान 2072 को धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै पनि प्रकारको मदत नगर्न, दुरूसाहन नगर्न, उक्साउन वा त्यसको कार्यको उद्योग गर्न नहुने समेत उल्लेख गरिएको छ। कसुरको मात्राको बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म, 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरूसाहन गर्ने व्यक्तिलाई सुको आधारमा सजाय हुने व्यवस्था रहेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद, मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार।
कांग्रेस सुदूरपश्चिम प्रदेश स्तरीय संसदीय दलको आन्तरिक विवाद उत्कटसम्म पुगेको छ। मुख्यमन्त्री एवं संसदीय दलका नेता कमल बहादुर शाहलाई पदबाट हटाउने कसरतमा लागेका असन्तुष्ट पक्षका सांसदहरूले बुधबार दिउँसो बोलाइएको दलको बैठक बहिष्कार गर्न भएको थियो। मुख्यमन्त्री शाहले दलको विवाद मिलाउन भन्दै बुधबार मुख्यमन्त्री निवासमा बैठक आह्वान गर्नुभएको थियो, तर दलको नेता फेरबदलको माग गर्दै मंगलबार लिखित निवेदन दिएका आठजना बैठकमा अनुपस्थित रहनुभयो। मुख्यमन्त्री फेरबदलको अगुवाई गरिरहनुभएका सांसद दिवान सिंह विष्टले आफूहरूले अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले उनैले बोलाएको बैठकमा जानु औचित्य नरहेको बताउनुभयो। हामीले दलको नेता फेरबदल हुनुपर्छ भनेर लिखित रूपमै माग गरिसकेका छौं, जसको विरूद्ध अविश्वासको प्रस्ताव ल्याइयो। उहाँकै बैठकमा जानु उपयुक्त नभएर नगएका हौं, विष्टले भन्नुभयो। यो विषयमा केन्द्रलाई जानकारी गराइसकेका छौं, अब केन्द्रले खटाउने प्रतिनिधिको रूपमा बस्ने बैठकमा मात्र हामी सहभागी हुन्छौं। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। नेपाल र भारतले विकासको कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्छ, सभापति लामिछाने। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिक नयाँ युगतर्फ अघि बढ़ाउनुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रपति उत्सुक रहेको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताको विषयमा सामाजिक सञ्जालमा लेख्नु भएको छ, प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो सम्वाद अत्यन्तै खुशीको क्षण रह्यो। नेपाल र भारतले विकास कूटनीतिक नयाँ युगलाई आत्मसात गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ, उहाँले लेख्नु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिको समय एक पुष्ट नथप्ने इतर समूहको अडान कायमै। नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यता अध्यावधि गर्न अब एकमुष्ट समय नथप्ने भएको छ। पन्ध्रौं महाधिवेशनको लागि नवीकरण गरेका क्रियाशील सदस्यको अनिवार्य रूपमा डिजिटल अध्यावधि गर्नुपर्ने प्रावधान राखेको कांग्रेसको क्रियाशील सदस्यता व्यवस्था समितिले अब एकमुष्ट समय नथप्ने भएको हो। यद्यपि अहिलेसम्म निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहले भने पन्ध्रौं महाधिवेशनको लागि भन्दै नवीकरण गरिएका क्रियाशील सदस्यले पुनः अध्यावधि नगर्ने अडान कायमै राखेका छन्। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा वैशाख 31 गते बसेको बैठकले क्रियाशील सदस्यता वितरण छूट नवीकरण र अध्यावधि सम्बन्धी कार्य 2083 जेठ 21 गतिभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो। त्यो समय भोलि मात्र अब छूट भएका हकमा एकमुष्ट समय नथपिने समितिका सदस्य समेत रहनुभएका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिनुभयो। अब कोही छुटेका भए अध्यावधि गर भनेर एकमुष्ट समय दिन सकिँदैन। जुन जिल्ला समितिले आग्रह गर्छ त्यसलाई जति दिन सकिन्छ त्यही अनुसार समय दिने उहाँले बताउनुभयो। त्यो पनि एक साताभित्र सक्ने गरी दिन सकिन्छ, त्योभन्दा बढ़ी समय दिन सकिँदैन। कुनै समितिले क्रियाशील सदस्यता अध्यावधि सम्बन्धी काम गर्दै नगरेको भए त्यसको विकल्प खोज्ने तर उसलाई नै समय नदिने निष्कर्ष समितिको रहेको उहाँले बताउनु भएको छ। यो खबर आज रातो पार्टीले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखामा संरक्षित वन्यजन्तु सालको खपडा लुकाइसकै राखेको आरोपमा एकजना पक्राउ पर्नु भएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको सैलुङ गाउँपालिका नम्बर 2 66 वर्षीय मनोज कुमार तमाङको घरमा खन्तलासी गर्दा भित्तामा फलामको किल्लामा झुण्ड्याएर राखिएको अवस्थामा सालको खपडा जस्तो देखिने वस्तु फेला पारेको प्रहरीले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका नम्बर 7 कोपलाङ स्थित ग्रीन लाइफ हाइडोमा कार्यरत 27 वर्षीय निमराज केसीको भीरबाट लडेर मृत्यु भएको छ। घटनाको जानकारी प्राप्त हुन साथ सिंगटी बेसबाट सशस्त्र प्रहरी नायब निरीक्षक शेखर कार्कीको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको थियो। सशस्त्र प्रहरीले भीरको करिब 700 मिटर तलबाट शव बरामद गरी आवश्यक कानूनी प्रक्रिया पूरा गरी मृतकका आफन्तलाई बुझाएको जनाएको छ।
सिन्धुलीको कमलामाई नगरपालिकाले लामो समयदेखि जीर्ण अवस्थामा रहेको सिन्धुली माडेको स्टल बजारको भवन हटाउने निर्णय विरूद्ध दायर रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उक्त संरचना हटाउने प्रक्रिया अघि बढ़े भएको छ। अदालतको पछिल्लो आदेशसँगै नगरपालिकालाई भवन भत्काउने कार्य अघि बढ़ाउन कानूनी अवरोध हटेको छ भने बजार क्षेत्रमा रहेका व्यवसायीहरूले पनि आफ्ना सटर खाली गर्न विकल्पको खोजीमा लागेका छन्। स्टल बजार हटाउने नगरपालिकाको निर्णय विरूद्ध राजकुमार श्रेष्ठ सहित 11 जनाले उच्च अदालत पाटनमा रिट निवेदन दायर गर्नु भएको थियो। पूर्वी नेपाललाई छोटो दूरीमा राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गको बाढ़ीबाट क्षतिग्रस्त नेपाल थोक भखुण्डेबेसी खण्डको पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ़िरहेको छ। 2081 साल असोजको दोस्रो साता रोशी खोलामा आएको बाढ़ीले नेपाल थोक भखुण्डेबेसी खण्डको करिब 29 किलोमिटर राजमार्गको विभिन्न ठाउँमा भत्काई क्षतिग्रस्त बनाइएपछि विगत एक वर्षदेखि सड़कको स्तर उन्नति सहित पुनर्निर्माणको काम भइरहेको छ। पुनर्निर्माणको काम हालसम्म 38% सम्पन्न भएको बताइएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आश्वासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न। त्यहाँ भीमेश्वर स्टील फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
6: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि। किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
8: हाम्रा सेवा तथा सुविधाहरू:
9: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।
8: मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
9: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301।

0: स्वास्थ्य सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्स रे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालो भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रहेछ
1: छैन
0: छैन त्यहाँ ठुलो ढुङ्गा स्थान छ रे ढुङ्गा चढाएर पवित्र मनले जे माग्यो त्यही पाउँछ रे मलाई त्यहाँ जाने ठुलो

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065, 98510661065।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510685595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

14 गते दोलखा भीमेश्वर सुर्खेमा हुने कार्यक्रम असार 11 मा सर्यो मलमास भएका कारणले हजुर यसको असर पर्यो 2083 असार 11 मा इन्द्रनी तिम दोलखामा आउने थामी जातिको क्षति चन्द्रभूमि उभौली पर्वमा सुर्खेमा धुमधामै मचाउने भीमेश्वर सुर्खेमा हजुर सांस्कृतिक कार्यक्रम थामी जातिको महान

दोलखाना छिमेक जिल्लाको पाएक पर्ने जति आउनु होला एघार गते रमाइलो छ अति स्थानीय थामी जातिको रहन सहन हेरी इन्द्रणीसँग रमाउने मौका छिट्टै आउन फेरि ए असार एघारमा सुर्खे

0: 2083 साल असार महिनाको 11 गते बिहिबारको दिन भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्खेमा रहेको सेतीचन्द्र भूमि मन्दिरमा उभौली भूमि पर्व बागमती प्रदेशका माननीय सांसद श्री ठुला थामीको प्रमुख आतिथ्यता र भीमेश्वर नगरपालिकाको नगर प्रमुख ईश्वर नारायण मानन्दहरूको विशेष आतिथ्यता र इन्द्रणी कार्यक्रमका टीम तथा अन्य ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूको साथमा बेजोड सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने भएकाले यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: आकर्षक कलाकारहरू गायक रमन थामी गायक शक्ति थामी

0: गोसक तथा गायक मोहन तमाङ डान्सर तथा मोडल विमला थामी मुख्य सहयोगी गडुल थामी कार्यक्रम संयोजक कुलमान थामी श्री सेतीचन्द्र भूमि संरक्षण समिति भीमेश्वर नगरपालिका नौ सुके दोलखा
1: नमस्ते डाक्टर सर
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: कस्तो दाँत दुखेको गिया पनि सुन्ने छ ए बुढी मलाई धामीकोमा लैजाऊ भने
6: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई
5: त्यहाँ चाहिँ के हुन्छ नि
6: त्यहाँ के हुँदैन म त त्यहाँ सुन त
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
12: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
13: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रेणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोर सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अरे यही थियो त, कहाँ सरे आजकल?
7: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
6: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
7: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
7: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9843184314। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
8: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
9: केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
8: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
9: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
10: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि
6: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816308307।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।

0: लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: ओम सनातन संस्कृति समाज नेपाल दोलखाको हार्दिक निमन्त्रणा।
3: ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा कार्यालय दुलुखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्रको आयोजनामा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित दुलुखामा आगामी

0: आफ्नो मौलिक भाषा धर्म संस्कृति र वेशभूषा मार्फत हाम्रो गौरवलाई विश्व सामु चिनाउने यस पवित्र कार्यमा सहभागी भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: साथै जिल्लाको धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन गर्न र हाम्रा मौलिक रैथानी परम्पराहरूको जगिर्ना गर्ने उद्देश्यले शुरू गर्न लागि कार्यक्रममा बहुचर्चित व्यक्तित्व सनातन संस्कृति समाज नेपालका केन्द्रीय अध्यक्ष गुरू रोज मोक्तान, बहुचर्चित विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री सागर थापा, धार्मिक गुरू एवं नेपाल तान्त्रिक यात्री संघ अध्यक्ष प्रकाश भुजेल, बहुचर्चित धार्मिक गुरू सीमान्त केसी, दोलखा जिल्लाका मानुनी सांसद जगदीश खरेल तथा अन्य धार्मिक बहुचर्चित गुरूवर्गहरूको उपस्थिति रहने जानकारी गराउँदछौ।
0: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दोलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दोलखा।
1: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष गुरू पुरूषोत्तम केसी 9864000044, कृष्ण थपलिया सचिव 9761080548।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
0: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन सम्बन्धी सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल जेठ 23 गते। समय बिहान 9:30 बजे। रयालीका लागि भेला हुने स्थान पार्टी कार्यालय चरीकोट। कार्यक्रम स्थल सिम्पानी हल चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
6: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: एक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।

0: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
2: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
4: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
4: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
5: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
6: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
5: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
7: हाम्रा सेवा तथा सुविधाहरू:
8: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने
7: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
8: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
6: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
7: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के लाग्यो भने,
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804024068।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841 57 69.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844 39 92 92.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 69. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-21584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका।

0: नाम कर्मचार्य 9844-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोड दोलखा।
1: आफैले जागिर खाने मौका त आको थियो नि, तर
2: केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-830-107।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ओम सनातन संस्कृति समाज नेपाल दोलखाको हार्दिक निमन्त्रणा।
1: ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा कार्यालय दुलुखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्रको आयोजनामा धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित दुलुखामा आगामी मिति 2083 साल जेठ 24 गति चरीकुट साधु बाटोदेखि दुलुखा भीमेश्वर मन्दिरसम्म विशेष प्याली सांस्कृतिक पैदल यात्रा जिल्ला कार्यालय उद्घाटन तथा स्वास्थ्य शिविर पनि हुने भएकाले यो महान अभियानमा जिल्लाभित्र रहनु गुरू माता छाकरी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ।
0: दुलखामा रहनुभएका तथा विभिन्न धार्मिक संघ संस्थामा आबद्ध सम्पूर्ण महानुभावहरूलाई जिल्लाको पहिचान आफ्नो मौलिक भाषा धर्म संस्कृति र वेशभूषा मार्फत हाम्रो गौरवलाई विश्व सामु चिनाउने यस पवित्र कार्यमा सहभागी भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै जिल्लाको धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन गर्न र हाम्रा मौलिक रैथानी परम्पराहरूको जगिर्ना गर्ने उद्देश्यले शुरू गर्न लागिएको कार्यक्रममा बहुचर्चित व्यक्तित्व सनातन संस्कृति समाज नेपालका केन्द्रीय अध्यक्ष गुरू रोज मोक्तान, बहुचर्चित विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री सागर थापा, धार्मिक गुरू एवं नेपाल तान्त्रिक यात्री संघ अध्यक्ष प्रकाश भुजेल, बहुचर्चित धार्मिक गुरू सीमान्त केसी, दुलखा जिल्लाका माननीय सांसद जगदीश खरेल तथा अन्य धार्मिक बहुचर्चित गुरूवर्गहरूको उपस्थिति रहने जानकारी गराउँदछौ।
0: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दुलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दुलखा।
1: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष गुरू पुरूषोत्तम केसी 9864000044, कृष्ण थपलिया सचिव 9761808548।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। बेकारी साधो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
6: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
6: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
8: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
8: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
8: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 छ र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन सम्बन्धी सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल जेठ 23 गते। समय बिहान 9:30 बजे। रयालीका लागि भेला हुने स्थान पार्टी कार्यालय चरीकोट। कार्यक्रम स्थल सिम्पानी हल चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-000-844 9848-73107 र 9855-00-19 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: भगवानमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: आर्थिक गणनामा कोही नछुटौं।

0: आर्थिक गणनामा कोही नछुटाउन्।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला दिउँसोको एक बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
4: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लही नजाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
6: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
4: दाँतमा हिरा राख्ने,
6: सुनको खोल राख्ने
4: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
6: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120707।
7: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त? लगेर पाले भइगयो नि।
9: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
13: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पाँडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
15: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
2: हजुर बुबा, नमस्कार।
3: नमस्कार नानी, नमस्कार।
2: के छ खबर, सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा, लागत, समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841-87-07-93, 9841-87-07-93, सादो बाटो, चरीकोट, दोलाखा।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथरोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।

0: लाल सलाम कमरेड।
1: लाल सलाम।
0: हेर्नुहोस् कमरेड, तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो। विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ, त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ।
1: अनि मेरो पढाइ?
0: तपाईँले मात्र पढेर हुन्छ र? देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ। बाँकी तपाईँको इच्छा।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
4: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
5: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच।

0: 44 46 69 08।
1: दुर्गा एन्ड राजेश दनाचला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661635, 98510661635।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: अहिले अपराह्नको 4 बजेको छ।

अपरान्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले जिल्लाका सबै पालिकामा स्थानीय तह मा संगठन विस्तार सम्पन्न गरेको जनाए। गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न दोलखाको बैतेश्वर गाउँपालिकाको निर्देशन लगायतका स्थानीय प्रसंगसहित वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संघीय प्रणालीको उपभोक्ता मात्र नभई निर्माता समेत भएको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहरको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहरले आफूहरू वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीको

0: उपभोक्ता मात्र नभई निर्माता समेत भएको बताउनु भएको छ। बिहिबार पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले एमाले सहितको विपक्षी दलहरू वर्तमान सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो व्यवस्था उपभोग गर्न मात्र नआएको स्पष्ट पार्नु भएको हो। आफूहरू यस व्यवस्थाका निर्माता भएकाले यसको संरक्षण सुदृढीकरण र जनविश्वास कायम गर्न जिम्मेवार रहेको उहाँको भनाई छ। संसदीय व्यवस्था मार्फत नै नेपालको आमूल परिवर्तन र समाजवादको यात्रालाई अघि बढ़ाउनु पर्ने उल्लेख गर्नुहुँदै महरले आफूहरू यसप्रति अत्यन्त जिम्मेवार र सचेत र संवेदनशील रहेको बताउनु भएको हो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुहुने भएको छ। उहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयहरूमा छलफल हुने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भेटमा राष्ट्रपति सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानीका अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तयार भएको हो, तर मिति भने टुङ्गो लाग्न बाँकी छ। रासोपा सभापति लामिछानेले भने पर्सि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा भेटवार्ता गर्नुभएको बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार सुशासन र दृढ आर्थिक विकासका क्रममा प्रतिबद्धता भएर लागेको बताउनु भएको छ। बिहिबार ललितपुरमा आयोजित विकास महोत्सव सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री खनालले नागरिकमा परिवर्तनप्रति आशंकालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्न मूर्त र दिगो विकास साझेदारीका प्रयासलाई अघि बढ़ाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामा नेपालको राष्ट्रिय हितलाई अगाडि बढ़ाइने उहाँको भनाई थियो। विकास साझेदारहरूसँगको साझेदारीलाई सुदृढ़ पार्न अन्तर्राष्ट्रिय सहयोग परिचालन तथा क्षेत्रीय बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउन सरकार लागि परेको मन्त्री खनालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा धेरै रकम फिर्ता ल्याएको छ। थप प्रधानाध्यापकहरू रकम फिर्ताको प्रक्रियामा भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। त्रिवेणीको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य दक्षता र अनुसन्धान मैत्री प्राकी जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्छ, तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनको लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइएको थियो। नेपाल छुवाछूत राष्ट्र घोषणा भएको 20 वर्ष पूरा भएको छ। जनआन्दोलन 2062/63 को सफलतापछि पुनर्स्थापित प्रतिनिधि सभाले 2063 जेठ 21 गते छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो, तर घोषणाको 20 वर्ष पुग्दा पनि दलित समुदायमाथिको जातीय विभेद तथा छुवाछूत व्यवहारमा अन्त्य हुन नसकेको सरकारवालाहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही दलित समुदायका नागरिकहरूलाई जिल्लामा जातीय छुवाछूतको अवस्था कस्तो रहेको छ भनेर सोधेका छौं।
1: मेरो कृष्ण कुमारी खात पहिलाको हेरी अब हामीलाई कति थियौँ तल थियौँ होइन, अहिले चाहिँ अब यस्तो घर घरमा चाहिँ अब हामी पस्नु पनि गएको छैनौँ अहिलेसम्म होइन, उनीहरूले पनि भित्र आइज भने छैन होइन, सार्वजनिक ठाउँमा चाहिँ हामीलाई त्यस्तो भेदभाव होइन।
2: मेरो नाम भीमसिंह नेपाली। बजारमा सदरमुका ठाउँहरूमा अलिक बुझ्ने मान्छेहरूको बीचमा यस्तो खालको अलिक छैन, गाउँ घरमा अलिकति पाएका मान्छेहरूले त्यो समस्या अहिले पनि छ, कानून रूपमा छैन, व्यावहारिक रूपमा एकदम गरिएको छ भन्ने मलाई लाग्छ।
1: काहीँ पनि छैन अहिले चाहिँ, पहिला त अब ऊ त्यहाँ पर बस्नुहोस् तपाईँहरू अझ बस्नुहोस् भन्थे होइन, अहिले चाहिँ अब खाना पिना हेर्नुहोस् है हामीलाई आफ्नो उनीहरूकै घुलमुलमै हामी खाइराखेको छ।
3: मेरो नाम सिर्जना मंग्रती। कमी छैन, हाम्रोमा त छ। गाउँ गाउँतिर त हामीलाई निम्तो पनि गर्दैन, बिहेतिर आउँदाखेरि त्यो छैन, चलन छैन त्यस्तो। नासतिर यस्तो निम्तोहरू चाहिँ छ, तर खाने दुनिमा त्यस्तो छैन। छुवाछुत औधी नै छ हाम्रोतिर, डाँडामा छ हाम्रोतिर।
4: रामकुमार नेपाली हो। छुवाछुत त अझै पनि हाम्रो त कुनै पनि सुधार छैन जस्तो लाग्छ मलाई। उहाँहरूको घरभित्र पस्न दिनुहोस्, हामी तपाईँहरूको घरभित्र पस्न पाऊ भन्ने हाम्रो माग छैन। सामाजिक कार्यहरू हुन्छन्, मास मिटिङ यस्तो हरेक कुरा हुन्छ नि हजुर, यस्ता कुराहरूमा अझै पनि हामीलाई अलग्याकै छन्। फरक मैले के देख्दिनँ, किनभने अझै पनि दमाई बाजा बनाउनु जान्छ, परेलोहरू राखिदिएको हुन्छ, सामान लिएर गएको हुन्छ, त्यसलाई कामी दमाई कामी सार्कीलाई अझै पनि हामीलाई अलिक अलग राखेरै खाना दिने, अलग राखेरै अब मास मिटिङ भोज भतेर हुन्छ नि, त्यस्तामा अझै पनि हाम्रो कुनै पनि परिवर्तन छ जस्तो मलाई लाग्दैन, भएको पनि छैन। यो
5: मेरो कृष्णमार विश्वकर्मा हो। जाति से छेउछेउमा हाम्रो घरभित्र उहाँलाई बोलाए पख्ने हो, उहाँहरूको घरभित्र नै बोलाएदेखि हामी पख्ने हो। हामी त्यसै के अरे खर्चा भएर हामी पख्न जाँदैनौँ। पहिलाको तुलना भन्दा अहिले अलिक कम नै हो, केही न केही कम छ, जति हुनुपर्ने पहिला अलिकको भन्दा अलिक केही कम छ। अहिले चाहिँ अब भनौँ केही सुधार जस्तो पनि छ, अझै पनि के अरे धेरै सुधारको चाहिँ छैन।
0: अब स्थानीय प्रसंगहरू। राष्ट्रिय स्वतन्त्र पार्टी दुलाखाले जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार गरिसकेको छ। पार्टीको महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका नौवटा नै पालिकामा अधिवेशन सम्पन्न गरी एको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले जनाएको छ। पार्टीले जेठ दश गतिबाट शुरू गरेको पालिका अधिवेशन जिल्लाका सबै पालिकाहरूमा सम्पन्न भएको रासोपा दोलखाका सभापति दिनेश बस्नेतले जानकारी दिनुभयो। उहाँको अनुसार जिल्लाका वडा स्तरीय नयाँ कमिटी र पालिकामा पालिका स्तरीय नयाँ कमिटी चयन गरिएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। गाउँपालिकाले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयहरूलाई निर्देशन जारी गरेपछि गाउँपालिका क्षेत्रका विद्यालयहरूमा नयाँ व्यवस्था लागू हुने भएको हो। गाउँपालिका शिक्षा शाखाले केन्द्रीय सरकारको निर्देशन अनुसार पालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूलाई परिपत्र जारी गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा दिन अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो। दोलखाको भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सहकारीहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सहकारी सञ्चालन इजाजत पत्र लिन निर्देशन दिएको छ। 24 करोड़ भन्दा बढ़ी कारोबार हुने वा कुल कारोबारको 50% भन्दा बढ़ी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई सो निर्देशन दिएको हो। भीमेश्वर नगरपालिकाले सूचना प्रकाशित गर्दै इजाजत पत्र लिन प्राधिकरणबाट म्याथ थप भएको सन्दर्भमा इजाजत पत्र नलिएका सहकारीहरूलाई इजाजत पत्र लिन निर्देशन दिएको भीमेश्वर नगरपालिकाले जनाएको छ। तोकिएको म्यादभित्र इजाजत पत्र नलिएमा प्राधिकरणबाट कुनै कार्यवाहीको जिम्मेवार सम्बन्धित सहकारी नै हुने सूचना मूल्य गरिएको छ। यस्तै नगर्दै निष्क्रिय रहेका नगरपालिकाभित्रका सहकारीहरूलाई पनि 35 दिनभित्र आवश्यक विवरण पेश गर्न निर्देशन दिएको छ। रामेछापको मुकुण्ड गाउँपालिकामा शारीरिक अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना सम्बन्धी दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ। उमाकुण्ड गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र विकलंग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा अपाङ्गता तथा शारीरिक समस्या भोगिरहेका स्थानीय नागरिकलाई विशेष स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा 184 जनाले सेवा लिनु भएको छ। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका वडा नम्बर 4 मदन भण्डारी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते हुनु भएको छ। सड़क पार गर्ने क्रममा स्थानीय एक महिलालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हरिहरपुर गढ़ी गाउँपालिका 4 हाकपारा निवासी 65 वर्षीय विष्णु कुमारी राई सड़क पार गरिरहेको अवस्थामा कटहरीबाट हेटौँडातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01002 P49 नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मोटरसाइकल दाङको घोराई उपनगरपालिकाका सत्रका 33 वर्षीय सुमन घिमिरेले चलाउनु भएको थियो। सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। काभ्रेको धुलेखेल नगरपालिकाको आयोजनामा जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा प्रभात फेरी सहितको चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इन्सेकको समन्वय रहेको बताइएको छ। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
8: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हौ मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
9: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
10: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट। पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
10: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
10: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
10: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
10: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
10: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
10: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866
10: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570079.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा

0: साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कारणले सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510 54160, 98446 4570 र

0: पर्यवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ।
7: सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: ओम सनातन संस्कृति समाज नेपाल दोलखाको हार्दिक निमन्त्रणा।
12: ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा कार्यालय दुलुखा तथा सेतीदेवी झारपुक परामर्श केन्द्रको आयोजनामा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित दुलुखामा आगामी मिति 2083 साल जेठ 24 गति चरीकोट सादो बाटोदेखि दुलुखा भीमेश्वर मन्दिरसम्म विशेष प्याली सांस्कृतिक पैदल यात्रा, जिल्ला कार्यालय उद्घाटन तथा स्वास्थ्य शिविर पनि हुने भएकाले यो महान अभियानमा जिल्लाभित्र रहनुभएको गुरू, माता, छाक्री, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ।
13: दुलखामा रहनुभएका तथा विभिन्न धार्मिक संघ संस्थामा आबद्ध सम्पूर्ण महानुभावहरूलाई जिल्लाको पहिचान, आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र वेशभूषा मार्फत हाम्रो गौरवलाई विश्व सामु चिनाउने यस पवित्र कार्यमा सहभागी भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
12: साथै जिल्लाको धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन गर्न र हाम्रा मौलिक रैथानी परम्पराहरूको जगिर्ना गर्ने उद्देश्यले शुरू गर्न लागिएको कार्यक्रममा बहुचर्चित व्यक्तित्व सनातन संस्कृति समाज नेपालका केन्द्रीय अध्यक्ष गुरू रोज मोक्तान, बहुचर्चित विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री सागर थापा, धार्मिक गुरू एवं नेपाल तान्त्रिक यात्री संघ अध्यक्ष प्रकाश भुजेल, बहुचर्चित धार्मिक गुरू सीमान्त केसी, दुलखा जिल्लाका माननीय सांसद जगदीश खरेल तथा अन्य धार्मिक बहुचर्चित गुरूवर्गहरूको उपस्थिति रहने जानकारी गराउँदछौ।
13: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दुलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दुलखा।
12: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष गुरू पुरूषोत्तम केसी 9864000044, कृष्ण थपलिया सचिव 9761080148।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ, नानीको आज जन्मदिन पो हो। हाउ, केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ, 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।

0: छुट्याएको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कुनै नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढे छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेकपा एमालेको दुई दिने पार्टी सदस्यता नवीकरण र विस्तार उत्पेरण कार्यशाला सम्पन्न। निर्वाचनमा मत परिवर्तन गरेका मतदातालाई पुनः पार्टीमा सक्रिय हुन आह्वान। राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रूपमा विभाजन। पार्टी परित्याग गरेको 183 केन्द्रीय नेताको घोषणा। पार्टीले स्थानीय निर्वाचन उम्मेद्वार नपाउने अवस्था बनेपछि विकल्प खोजेको महामन्त्री धवल शमशेर राणाको भनाई। र भारतको बिहार स्थित एक निजी अस्पतालमा भएको आगलागीमा परि कम्तीमा 5 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनको लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। सभामुख आर्यले दलित समुदायले लामो समयदेखि भोग्दै आएको समस्या, पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्नुहुँदै ती समस्या समाधानको लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्न भएको हो। उहाँले भन्नुभयो, प्रतिनिधि सभाको सभामुखको हैसियतले म संघीय संसदको तर्फबाट स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी दलित समुदायले नै भोग्दै आएका समस्या, पीड़ा र चुनौतीप्रति पूर्ण रूपमा सचेत छौं। नेकपा एमालेको दुई दिने पार्टी सदस्यता नवीकरण र विस्तार उत्पेरण राष्ट्रिय कार्यशाला अन्तर्गत आज टोली नेताहरूले आफ्नो प्रस्तुति सक्नु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले हिजो उद्घाटन गर्नुभएको कार्यशालाको पहिलो दिन समूहगतमा छलफल सकेर दोस्रो दिन समूहगत प्रस्तुति भएको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नैरज आचार्यको अनुसार अधिकांश टोली नेताहरूले पार्टी सदस्यता नवीकरण र सदस्यता विस्तारमा देखिएका जटिलतालाई सहज बनाउन सुझाव दिनु भएको छ। सदस्यताका सम्बन्धमा आइपर्ने अप्ठ्याराहरू फुकाउनुपर्छ कि भन्ने सुझाव पाएका छन्। आचार्यले भन्नुभयो, कतिपय सदस्यको म्याद पनि थप्नुपर्छ भनेका छन्। कार्यशालामा कतिपय टोली नेताले गत निर्वाचनमा गद्दारी र फटाई गर्ने सदस्यता नवीकरण रोक्नुपर्ने आवाज समेत उठेको छ। नेकपा एमाले सदस्यता नवीकरण तथा वितरणको म्याद जेठ 15 निर्धारण गरेको थियो। उक्त समय पार भइसकेको छ। बैठकमा नेतृत्व हस्तान्तरण र पुनर्स्थान्तरणका सवालमा कसैले पनि आवाज नउठाएको नेताहरूले बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार सुशासन द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागिपरेको बताउनु भएको छ। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नको लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासले अघि आवश्यक रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय विकास साझेदारीहरूको संलग्नता मार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढ़ाइने पनि बताउनु भएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष शुल्क व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 98 49 65 62 98 49 18 65 62। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सूचना तथा संचार मन्त्री डाक्टर विकास निमाल सिन्हाले साहित्य कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइट्स वर्कसप 2026लाई सम्बोधन गर्नुहुँदै मन्त्री निमाल सिन्हाले यस्तो बताउनु भएको हो। उहाँले भौतिक पूर्वाधार र प्रविधिले राष्ट्रको बाहिर स्वरूप मात्र निर्माण गर्ने बताउनु भएको छ। मन्त्री निमाल सिन्हाले आर्टिफिसियल इन्टेलिजेन्स एआईको डेटा र तीव्र गतिको वर्तमान युगमा पनि मानवीय संवेदनाको खोजीको लागि साहित्य अपरिहार्य रहेको बताउनु भएको हो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहरले आफूहरू वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीको उपभोक्ता मात्र नभई निर्माता समेत भएको बताउनु भएको छ। आज पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मोहरले एमाले सहितका विपक्षी दलहरू वर्तमान सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो व्यवस्था उपभोग गर्न मात्रै नआएको स्पष्ट पार्नु भएको हो। आफूहरू यस व्यवस्थाका निम्ति निर्माता भएकाले यसको संरक्षण सुदृढीकरण र जन विश्वास कायम गर्न जिम्मेवार रहेको उहाँको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी सहित 183 जनाले पार्टी परित्याग गर्नु भएको छ। महामन्त्री डाक्टर धवल शमशेर राणा पक्षीदार नेता कार्यकर्ताले राप्रापा परित्याग गरेको घोषणा गर्नु भएको हो। शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्द श्याम गिरी, दिलानाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रापा परित्याग गर्नु भएको हो। राप्रापा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्य सम्पादन समिति सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश जिल्ला सदस्य लगायत रहनु भएको छ। आज पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्टि पक्षले जानकारी गराएको छ। मूल नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्गदेनको हीन भाव, कमजोर एवं आत्मकेन्द्रित शैलीका कारण राप्रापाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाउनु भएको छ। जनता केन्द्रित राजनीतिक राप्रापाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाइरहेको छ। केन्द्रीय कार्य समितिलाई समेत जानकारी नदी पार्टीको मूल नेतृत्व संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्ने पुष्पकमल दाहाल सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदारी बनेको प्रति आपत्ति जनाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ। राप्रापा छोडेको घोषणा गर्नुहुँदै महामन्त्री डाक्टर धवल शमशेर राणाले पार्टीले स्थानीय तहको चुनावमा उम्मेद्वार नपाउने अवस्था बनिसकेपछि विकल्प खोजेको बताउनु भएको छ। आफ्नो नेतृत्वमा 183 जना नेताहरूले सामूहिक राजीनामा दिएपछि भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले आफूले 5 वर्ष पहिले राजेन्द्र लिङ्गदेनलाई अंगालो मारेर अध्यक्ष बनाएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, आज दुःखको साथ हामी आफ्नो घरैबाट छोड्नु पर्ने अवस्था आयो। त्यो खुशीको दिन होइन, आज दुःखको दिन हो। तर आफ्नो जिन्दगीमा राजनीतिक यात्रामा केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ, उहाँले भन्नुभयो। नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको 20 वर्ष पूरा भएको छ। जनआन्दोलन 2062-63 को सफलतापछि पुनर्स्थापित प्रतिनिधि सभाले 2063 जेठ 21 गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। तर घोषणाको 20 वर्ष पुग्दा पनि दलित समुदायमाथिको जातीय भेदभाव तथा छुवाछुत व्यवहारमा अन्त्य हुन नसकेको सरकारवालाहरूको भनाइ रहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही दलित समुदायका नागरिकलाई जिल्लामा जातीय छुवाछुतको अवस्था कस्तो रहेको छ भनेर सोधेका छौं।
3: मेरो कृष्ण कुमारी खात पहिलाको हेरी अब हामीलाई कति थियो तल थियौं होइन, अहिले चाहिँ अब यस्तो घर घरमा चाहिँ अब हामी पस्नु पनि गएको छैनौ अहिलेसम्म होइन, उनीहरूले पनि भित्र आइज भने छैन होइन, सार्वजनिक ठाउँमा चाहिँ हामीलाई त्यस्तो भेदभाव होइन।
4: मेरो नाम भीमसिंह नेपाली। बजारमा सदरमुका ठाउँहरूमा अलिक बुझ्ने मान्छेहरूको बीचमा यस्तो खालको अलिक छैन, गाउँ घरमा अलिकति पाएका मान्छेहरूले त्यो समस्या अहिले पनि छ। कानूनमा छैन, व्यावहारिक रूपमा एकदम गरिएको छ भन्ने मलाई लाग्छ।
3: काहीँ पनि छैन अहिले चाहिँ, पहिला त अब ऊ त्यहाँ पर बस्नुहोस् तपाईँहरू अझ बस्नुहोस् भन्थे होइन, अहिले चाहिँ अब खाना पिना हेर्नुहोस् है, हामीलाई आफ्नो उनीहरूकै घुलमुलमै हामी आइराखेको छ।
5: मेरो नाम सिर्जना मङ्ग्रती। कमी छैन हाम्रोमा त, गाउँ गाउँतिर त हामीलाई निम्तो पनि गर्दैन, बिहेतिर आउँदाखेरि त्यो छैन, चलन छैन त्यस्तो, नाचतिर यस्तो निम्तोहरू चाहिँ छ तर खाने पिनेमा त्यस्तो छैन, छाछु त औधी नै छ हाम्रोतिर, डाँडा छ हाम्रोतिर।
6: रामकुमार नेपाली हो। छुवाछुत त अझै पनि हाम्रो त कुनै पनि सुधार छैन जस्तो लाग्छ मलाई। उहाँहरूको घरभित्र पस्न दिनुहोस्, हामी तपाईँहरूको घरभित्र पस्न पाऊँ भन्ने हाम्रो माग छैन। सामाजिक कार्यहरू हुन्छन्, मास मिटिङ, यस्तो हरेक कुरा हुन्छ नि हजुर, यस्ता कुराहरूमा अझै पनि हामीलाई अलग्याएकै छन्। फरक मैले के देख्दिनँ, किनभने अझै पनि दमाई बाजा बनाउनु जान्छ, परेलहरू राखिदिएको हुन्छ, सामान लिएर गएको हुन्छ, त्यसलाई कामी दमाई कामी सार्कीलाई अझै पनि हामीलाई अलिक अलग राखेरै खाना दिने, अलग राखेरै अब मास मिटिङ भोज भतेर हुन्छ नि, त्यस्तामा अझै पनि हाम्रो कुनै पनि परिवर्तन छ जस्तो मलाई लाग्दैन, भएको पनि छैन। यो
7: मेरो कृष्णमार विश्वकर्मा हो। जाति से छोमा हाम्रो घरभित्र उहाँलाई बोलाए पख्ने हो, उहाँहरूको घरभित्र नै बोलाएदेखि हामी पख्ने हो। हामी त्यसै गरी भत्ता भएर हामी पख्न जाएनौँ। पहिलाको तुलनामा भन्दा अहिले अलिक कम नै हो, केही न केही कम छ, जति हुनुपर्ने पहिला अलिकको भन्दा अलिक केही कम छ। अहिले चाहिँ अब भनौँ केही सुधार जस्तो पनि छ, अझै पनि के अरे धेरै सुधार गएको चाहिँ छैन।
1: कक्षा एघारको भर्ना सम्बन्धी सूचना।
0: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा एघारमा होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन सम्बन्धी सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल जेठ 23 गते। समय बिहान 9:30 बजे। रयालीका लागि भेला हुने स्थान पार्टी कार्यालय चरीकोट, कार्यक्रम स्थल सिम्पानी हल चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
8: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
8: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि,
10: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
11: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
12: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
11: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046196 र गेलसाङ शेर्पा 9816308307।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार सकिएको जनाएको छ। पार्टीको महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका 9 नै पालिका महाधिवेशन सम्पन्न गरिसकिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले जनाएको छ। जेठ 10 गतेबाट शुरू भएको पालिका अधिवेशन जिल्लाका सबै पालिकाहरूमा सम्पन्न भएको रासोपा दोलखाका सभापति दिनेश बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका वडाहरूमा वडा स्तरीय नयाँ कमिटी र पालिकामा पालिका स्तरीय नयाँ कमिटी चयन गरिएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाले पालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार पनि बन्द गर्न निर्देशन दिएको छ। गाउँपालिकाले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनको लागि सबै विद्यालयहरूलाई निर्देशन जारी गरेपछि पालिका क्षेत्रका विद्यालयहरूमा नयाँ व्यवस्था लागू हुने भएको हो। गाउँपालिका शिक्षा शाखाले केन्द्रीय सरकारको निर्देशन अनुसार पालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूलाई परिपत्र जारी गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा गर्न निर्देशन दिएको छ। दोलखाको भ्रमेश्वर नगरपालिकाले नगर क्षेत्रको क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सहकारी सञ्चालन इजाजत पत्र लिन निर्देशन दिएको छ। 24 करोड़ भन्दा बढ़ी कारोबार हुने वा कुल कारोबारको 50% भन्दा बढ़ी बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई सो निर्देशन दिएको हो। भ्रमेश्वर नगरपालिकाले सूचना जारी गर्दै इजाजत पत्र लिन प्राधिकरणबाट म्याद थप भएको सन्दर्भमा इजाजत पत्र नलिएका सहकारीहरूलाई इजाजत लिन निर्देशन दिएको व्यवसाय नगरपालिकाले जनाएको छ। तोकिएको म्यादभित्र इजाजत पत्र नलिएमा प्राधिकरणबाट हुने कार्यवाहीको जिम्मेवारी सम्बन्धित सहकारीकै हुने सूचनामा उल्लेख गरिएको छ। यस्तै नगरले निस्किरहेका नगरपालिकाभित्रका सहकारी संस्थाहरूलाई पनि 35 दिनभित्र आवश्यक विवरण पेश गर्न निर्देशन दिएको छ। रामेछापको उमाकुण्डा गाउँपालिकामा शारीरिक अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना सम्बन्धी दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ। उमाकुण्डा गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा अपाङ्गता भएका तथा शारीरिक समस्या भोगिरहेका स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो। उक्त शिविरमा 184 जनाले सेवा लिनुभएको बताइएको छ। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका वडा नम्बर 4 मदन भण्डारी राजमार्गमा मोटरसाइकलको ठोक्करबाट एक महिला घाइते हुनु भएको छ। सड़क पार गर्ने क्रममा स्थानीय एक महिलालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हरिहरपुर गढी गाउँपालिका 4 हार्क पार निवासी 56 वर्षीय विष्णु कुमारी राई सड़क पार गरिरहेको अवस्थामा कटहरीबाट हेटौँडातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01002P4409 नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस 2083 विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा हिंसेको समन्वय रहेको थियो। नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यवाहक नगर प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्नुहुँदै कार्यवाहक नगर प्रमुख निराजन जंगमनले नगरपालिकाका गतिविधिहरू छुवाछुत उन्मूलनसँग सम्बन्धित रहेको बताउनुभयो।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। योजना छनौटमा बजेटको एक तिहाईसम्म घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेको मधेस प्रदेशका सांसद सरोज सिंह दोषी ठहरउन भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्टा र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइराला कैजालसले घुस लेनदेनको मुद्दामा सिंहलाई दोषी ठहर गरेको हो। दुई साता अघि नै दोषी ठहर भएका सिंहमाथि सजाय निर्धारण गर्दै विशेष अदालतले 4 वर्ष 1 महिना कैद र 38,50,000 रूपियाँ जरिवाना फैसला गरेको हो। उहाँलाई कसुर बापत 4 वर्षको कैद सजाय तोकिएको हो भने विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप 1 महिनाको कैद फैसला भएको हो। विशेष अदालतको प्रदेश सांसद सिंहले आफ्नो खातामा बुझेको 38,50,000 रूपियाँ पनि जफत गर्नुपर्ने आदेशमा भनिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्री परिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यदेश टीओआरमा छैन। सरकारले 2062-63 यता सार्वजनिक उच्च पद उहदामा रहेका पदाधिकारीको सम्पत्ति छानबिनको लागि गत वैशाख 2 गते मन्त्री परिषदको निर्णयबाट उच्च स्तरीय आयोग बनाएको थियो। 5 सदस्यीय आयोगको संयोजकत्वमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी रहनु भएको छ। आयोगका सदस्य गणेश केसीले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नहुने बताउनु भएको हो। टिकटकर तुलसा अधिकारी पूर्वपक्षको लागि जेल चलान हुनु भएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनारायण गौतम कैजालसले अधिकारीलाई पूर्वपक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो। उहाँलाई नखु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो। कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार बाँधी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 जना प्रतिवादी रहनु भएको छ। उहाँ विरूद्ध आपराधिक लाभ संगठित अपराध सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो। चिमोरियाले 2082 साउन 24 गते 6,29,29,075 रूपियाँ ठगी गरेको आरोप सहित जाहेरी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड़ सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको हो। रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ। माडी गाउँपालिका 2 ब्याङखोलामा आज बिहान MS-14TCJ-4781 नम्बरको जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराई उपमहानगरपालिका 7 देसाहीका वीरबहादुर चौधरी, गाड़ीमा सवार दाङको दगी शरण गाउँपालिका 7 श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने जीवधन चौधरी र उहाँकी श्रीमती कमला चौधरी रहेको प्रहरीले जनाएको छ। जीप जस्ता पार्दा सिमेन्ट प्लास्टिकको पाइप लगायतका निर्माण सामग्री लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार गाड़ी सड़कबाट करिब 500 मिटर तल खसेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार स्थित एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट आईसीयूमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु हुनुको साथै 20 जना घाइते हुनुभएको अधिकारीले पुष्टि गर्नुभएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको स्थानीयको भनाइरहेको छ। स्थानीय अग्निशमन विभागका अनुसार स्थानीय समय अनुसार बिहान करिब 3:55 आगलागी भएको हो। आगलागी हुँदा आईसीयूभित्र 13 जना बिरामी रहनु भएको थियो। करिब 20 जना बिरामीलाई अग्निशमन विभागका कर्मचारीहरूले उद्धार गरी उपचारको लागि अस्पतालमा भर्ना गरेको बताइएको छ। र अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक हाई स्कूलको ग्रेजुएशन समारोहपछि भएको गोलीकाण्डमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने 3 जना घाइते हुनुभएको छ। घटना फेरीफिल्ड र हाई स्कूलको पार्किङ क्षेत्रमा हिजो साँझ करिब 7:15 बजे भएको हो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेकपा एमालेको 2 दिने पार्टी सदस्यता नवीकरण र विस्तार उत्पीड़न कार्यशाला सम्पन्न। निर्वाचनमा मत परिवर्तन गरेका मतदातालाई पार्टीमा सक्रिय हुन आह्वान। राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रूपमा विभाजन पार्टी परित्याग गरेको 183 केन्द्रीय नेताको घोषणा पार्टीले स्थानीय निर्वाचनमा उम्मेद्वार नपाउने अवस्था बनेपछि विकल्प खोजेको महामन्त्री धवल शमशेर राणाको भनाए र भारतको बिहार स्थित एक निजी अस्पतालमा भएको आगलागीमा परि कम्तीमा 5 जनाको ज्यान गयो। अवस्था सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ। हत्तेरिका फस्यो यार, फेरि
4: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू,
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844000844, 9848173107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
7: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: कुन हुनु नि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा, सम्पर्क नम्बर 9851165046।
10: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
11: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
10: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
11: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
10: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
11: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
10: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
12: ओम सनातन संस्कृति समाज नेपाल दोलखाको हार्दिक निमन्त्रणा।
13: ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा कार्यालय दुलुखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्रको आयोजनामा धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित दुलुखामा आगामी मिति 2083 साल जेठ 24 गति चरीकोट साधु बाटोदेखि दुलुखा भीमेश्वर मन्दिरसम्म विशेष प्याली सांस्कृतिक पैदल यात्रा जिल्ला कार्यालय उद्घाटन तथा स्वास्थ्य शिविर पनि हुने भएकाले यो महान अभियानमा जिल्लाभित्र रहनु गुरु माता छाक्री बुबा आमा दाजु

0: the song. साथै जिल्लाको धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन गर्न र हाम्रा मौलिक रैथानी परम्पराहरूको जगिर्ना गर्ने उद्देश्यले शुरू गर्न लागिएको कार्यक्रममा बहुचर्चित व्यक्तित्व सनातन संस्कृति समाज नेपालका केन्द्रीय अध्यक्ष गुरू रोज मोक्तान, बहुचर्चित विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री सागर थापा, धार्मिक गुरू एवं नेपाल तान्त्रिक यात्री संघ अध्यक्ष प्रकाश भुजेल, बहुचर्चित धार्मिक गुरू सीमान्त केसी, दोलखा जिल्लाका माननीय सांसद जगदीश खरेल तथा अन्य धार्मिक बहुचर्चित गुरूवर्गहरूको उपस्थिति रहने जानकारी गराउँदछौं।
1: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दोलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दोलखा।
0: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष गुरू पुरूषोत्तम केसी 9864000044, कृष्ण थपलिया सचिव 9761581948।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन सम्बन्धी सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल जेठ 23 गते। समय बिहान 9:30 बजे। रयालीका लागि भेला हुने स्थान पार्टी कार्यालय चरीकोट। कार्यक्रम स्थल सिम्पानी हल चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भाइलाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
5: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
4: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
4: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
6: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
4: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
6: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
5: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
4: समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
6: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
7: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
4: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949413664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरिघ्याङ चरीकोट दोलाखा।
8: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
9: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
8: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
10: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
11: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
12: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
13: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
12: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
13: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
12: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
13: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्दो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
4: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
2: दाँतमा हिरा राख्ने,
4: सुनको खोल राख्ने
2: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
4: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा, र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841057069।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844942992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बेलुकाको 8 बजेको छ।

श्री गुरु भेल नम परम पिता परमात्मा ज्ञान दाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक दंडवत प्रणाम गर्दै आज पनि यो सैलुङ एफएम में उहाँहरु संत महात्माक आज्ञालाई शिरोपर धारण गर्दै आइपुगेको छु र यो सैलुङ एफएम सुनेर बस्नुहुने संपूर्ण महानुभाव में मेरो दशमली जोडेर नमस्कार छ र म श्री गुरु महाराज जी को कृपा अनि संत महात्मा को आज्ञा भएर नै हजुरहरुको माझमा आउन पाएको हुँ र आज पनि उहाँकै कृपा द्वारा यो मन भित्रबाट जे उब्जिन्छ हजुरहरुको माझमा त्यही राख्ने छु र धन्य धन्य भन्न चाहन्छु। यो कलि युगको अन्धारो जगतमा पनि आज यो मानव धर्मको प्रचार गर्न सुवर्ण अवसर मिलेको छ, ज्ञानको प्रचार गर्ने सुवर्ण अवसर मिलेको छ। यो कलिकालको अँध्यारो जङ्गल छ, जताततै हरेक किसिमको विकृतिहरू फैलिएको बेला, जता हेर्यो त्यतै अन्धकारले छाएको बेला, र पनि आज श्री गुरु महाराजजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँकै कृपाद्वारा आज यो महान ज्ञानको प्रचार गर्ने अवसर मिलेको छ र के छ त भन्दा हजुर हामी धर्म कर्म नचाहने पनि होइनौ, नगर्ने पनि होइनौ। कति व्रत लियौं, कति मन्दिर मन्दिर दौड्यौं र कति हामीले पूजा आजा गर्यौं, कति यज्ञ गरियो होला र यी सबै गर्दै गर्दै पनि आज हामी अधुरो हुँदा रहेछौं। किन भन्दाखेरि गुरु ज्ञानको बिना हामी अधुरा नै हुँदा रहेछौ। कसरी भन्दाखेरि एउटा पुरानो इतिहास मलाई याद आयो र के त भने जब धेरै युग अगाडिको कुरा त एउटा देशमा कस्तो चलन रहेछ त भन्दा भगवान विष्णुलाई चाहिँ विठ्ठल भगवान भनेर भन्दा रहेछन् अनि त्यो विठ्ठल भगवानको पूजा आजा सधैँ अब बाबुआमाले पूजा आजा गर्ने, बिहानै उठेर नुहाइ धुवाई गर्ने, पूजा आजा गर्ने अनि त्यहाँबाट सधैँभरि यही नियम थियो। अब छोराछोरीलाई के थाहा, अब त्यस्तै हो, कोही अब खेल्न जाने पढ्न जाने, यस्तै व्यवहारिकता यस्तै थियो। त धेरै समय पछाडि एक दिन के भएछ त भन्दा आमा बुबा दुवैजना अलि आठ दस दिनकै लागि भनेर अलि टाढा जानुपर्ने काम परेर आएछ अनि त्यो भइसकेपछि छोरालाई भन्नुभएछ कि भगवान विष्णुको पूजा गर्ने गरेका छौं र उहाँहरूको भाषामा विठ्ठल भनिन्छ भने हाम्रो भाषामा चाहिँ विष्णु भगवान भनिन्छ, भगवान विष्णुको पूजा गर्ने गरेका छौं। यो कुरा नियमित पूजा गरिरहनु पूजा नटुटोस् है भनेर छोरालाई अराएर अनि जानुभएछ। आमा बुबा दुवैजना जानुभयो अनि छोराले अनि बिहानै उठेर नुहाई धुवाई गरेर आज मैले भगवानको पूजा गर्नु छ, भगवानलाई मैले त्यसले खुवाउनु छ, प्रसाद बनाउनु छ भन्ने यो मनमा खुब धारणा कल्पना गरेर मनले बहुत रौसिँदै भावनात्मक रूपले चाहिँ उनले के गरे त भन्दाखेरि पूजा आजा गर्ने गरे अनि पूजा गरे, प्रसादीहरू चढाए, प्रसादी चढाए तर भगवानले खाँदैनन्, त्यो प्रसादी त्यही छ। अनि उनले भन्न लागे, हे भगवान, मेरा आमा बुबाले कसरी दिनुहुन्थ्यो मलाई थाहा छैन र उहाँले दिएको तपाईँले खानुहुन्थ्यो होला, तर आज मैले दिएको किन खानु भएन, के मैले सफा बनाइन कि, के कारण भयो, के पुगेन कि, किन मैले बनाएको चाहिँ खानु भएन हे भगवान् भनेर कति बिन्ती चढाउँदा चढाउँदा चढाउँदा अब के खानु थियो र अब मूर्तिले के खान्थ्यो र अनि भन्दा भन्दा भन्दा भन्दा केही सिप लागेन, बुवा आमाले दिएको पक्का खानुहुन्थ्यो, मैले दिएको किन नखानु भएको भनेर
अनि त अति भइसकेपछि के भन्यो त भन्दा रिस उठेछ, ए मलाई तिमीले हेपेको होला पक्का पनि, यो सानो बालक भनेर मलाई तिमीले हेपेको होला, ए मलाई हेप्ने भनेर उनले चाहिँ लट्ठी लिएर अगाडि आएछन् र अनिखेरि त्यहाँबाट त के भयो भन्दा भगवान्ले अब त्यत्रो विश्वास गरिसकेपछि मैले प्रकट भइदिनु पर्छ भनेर त्यही मूर्तिबाट प्रकट भएर के गरेछन् भने अनि मूर्तिबाट प्रकट भएर अनिखेरि त्यो प्रसादीहरू खाइदिनु भयो। अनि त्यहाँदेखि त अब दिनै पछि खानु पर्यो, अनि जहिले जहिले अब दिनै पछि बिहान बिहान पूजा गर्छन् अनि त्यो प्रसादीहरू भगवान प्रकट भइदिने खाइदिने अनि बातचित गर्ने अनि खेरि त्यहाँबाट कुरा

तपाईसँग दोहोरो बातचित गर्न पाएको छु, के म मुक्ति छैन त भनेर नामदेवले भगवान विष्णुसँग सोध्नु भएछ। सोधेपछि अनि भगवान विष्णुले भन्नुभएछ, हेर

गर्नको लागि नुहाउन गए त नदीको किनारमा नदीमा नुहाउँदै गर्दाखेरि उताबाट दम ठुलो भयङ्कर जीव गरेको राक्षस र राक्षसनी आएछन्। यति लामा लामा दारा निक्लेको, यसरी के कपाल झाप्रो फिजाएको, यस्तो किसिमको चाहिँ नि जट्टाधारी बनेर चाहिँ नि राक्षस र राक्षसनी आएछन्। अनिखेरि एउटा ठाउँमा चुलो सुलो लगायो भने त्यो अनि ठुलो कराई बोकेर आएका रहेछन्, कराई बसाएछन्। अनिखेरि त्यहाँबाट वन्य जन्तुहरू मारेर ल्याउने त्यहाँ हाल्ने, अनिखेरि गाउँका हरेक किसिमका पशु पक्षी प्राणीहरू सबै ल्याएर हाल्ने, जति ल्याएर हाले पनि त्यो कराईको पिनमा पनि हुँदैन, भरिँदै भरिँदैन। त्यो कराई जे जे ल्याएर हाले पनि भरिँदैन, जति ल्याएर हाले पनि भरिँदैन। अनि राक्षसले चाहिँ भन्ने रहेछ नि, यति कति खानु, तपाईँले यो कराई भर्न सक्नु भएन भनेपछि अब के चाहिँ गरौँ त, मैले संसार ल्याएर हालिसकेँ भरिँदैन भनिसकेपछि ऊ त्यहाँ एउटा केटो नहुनलाई छ त्यो पनि ल्याएर हालन भनेर राक्षसनीले भनिछन्। भनिसकेपछि केटाकोलाई डर लाग्यो, भाग्यो, त्यहाँबाट तुफान भागेर ऊ घरमा गएछ। घरमा गए अनिखेरि, हे भगवान् मलाई आज यस्तो पर्यो भनेर आपसिँदै पुगेर अनिखेरि भगवान् विष्णुको जुन शिला थियो होइन, अनि त्यो शिलालाई जाने प्रार्थना गरे, आज मलाई यस्तो भयो, मलाई झन्नै खायो हे भगवान् भनेर भन्न लागे। भनेपछि अनि भगवान् प्रकट भएर भने, हेर तिमीलाई मैले हिजै भनेको थिएँ, किनभने तिमीले मलाई जहाँ पायो त्यहीँ चिन्न सक्दैनौ, यहाँ मात्रै हो चिन्ने, त्यसकारणले तिमी मुक्ति छैनौ भनेर भनेको थिएँ, र तिमीले मलाई चिन्न सक्दैनौ, किनकि त्यो राक्षस राक्षसनी भनेको मै नै थिएँ, मै हो, र यो संसार रूपी कराई, यो कराईमा जति हाले पनि भरिँदैन त्यो, त्यसकारणले गर्दाखेरि हेर तिमीले गुरु बिना मलाई चिन्न पनि सक्दैनौ, मेरो स्वरूप विभिन्न किसिमको हुन्छ, नाना किसिमको रूप हुन्छ, त्यसकारणले गर्दाखेरि तिमीले मलाई चिन्न सक्दैनौ, तिमीले गुरु धारण नगरेसम्म तिम्रो मोक्ष पनि छैन, तिमीले मलाई चिन्न पनि सक्दैनौ भनेर जब भगवान विष्णुले भन्नुभयो, अनिखेरि नामदेवले अनिखेरि गुरु धारण गर्न कर लाग्यो, अनि उनी साधु सन्त महात्मा हातमा गएर पाउ परेर ढोक्दा नम्बर प्रणाम गरेर ज्ञान मागेर अनिखेरि गुरु धारण गरिसकेपछि अनिखेरि उनले के बताउ भन्दा कि भगवान विष्णु त त्यो शिलामा पूजा गर्ने गरेको थियो, त्यहाँबाट प्रकट हुन्थे, तर त्यो दिनदेखिबाट नामदेवले आफ्नो हृदयमा पाए, उनले हृदयमा प्रकट भए, हृदयमै पाइसकेपछि अनिखेरि उनले जताततै देख्न लागे। अनिखेरि के भनिन्छ भने, जिधरको देखौँ जहाँको देखौँ तू एक मुझको दिखा रहा है, नदी समुन्दर पहाड वन में उसकी सभी भुवन में छाया समा रही है, ईश्वर को जान बंदे मालिक तेरा वही है, कर ले तू याद दिल से हरजा में वो सही है। यसरी जताततै उनले चाहिँ नि देख्न लागे। जब आफूभित्र देखिसकेपछि हर मानवको हृदयमा पनि त्यही नै छ भन्ने लाग्यो, पशु पक्षीहरूमा पनि त्यही छ भन्ने भयो, र व्यापक रूपले उनले परमात्मा देख्न लागिसकेपछि एक दिन त के भएछ त भन्दाखेरि, अब भगवानको पूजा आजा गरिसकेपछि अनिखेरि आफूले पनि खानु पर्यो, अनिखेरि रोटी बनाउन लाग्नु भएछ, रोटी बनाएर बनाउँदै थिए, अनि एउटा कुकुरले दौडेर आएर रोटी मुखमा च्यापेर दौडेछ, भागेछ कुकुर। अनि नामदेवले के गरे अरे त भन्दाखेरि, कसौरामा घिउ लिएर पछि पछि दौडेर, हे भगवान् सुक्खा नखानुहोस्, म घिउ दलिदिन्छु, पर्खिनुहोस्, सुक्खा रोटी नखानुहोस्, मलाई छल नगर्नुहोस् भन्दै भन्दै नामदेव कुकुरको पछि पछि दौडेका थिए भनेर यसरी इतिहासमा पाइन्छ। किन भन्दाखेरि भगवान् चिन्नको निमित्त यसै हामीले यिनै दुई आँखाले देख्न चाहन्छौ, यत्तिकै

0: हामी भगवान प्राप्त गर्न चाहन्छौ, तर किन भन्दाखेरि गुरु धारण गरे बिना हामीलाई मोक्ष गति छैन, किनकि गुरु धारण नगरेसम्म हामीले त्यो परमपिता परमात्माको जुन दिव्य रूप छ, त्यो जुन परम प्रकाश छ, त्यो प्रकाश हामीले प्राप्त गर्न सक्दैनौ। जबसम्म त्यो प्रकाश प्राप्त गर्न सक्दैनौ तबसम्म हाम्रो मोक्ष गति हुँदैन। त्यस कारणले गर्दाखेरि धर्म विभिन्न किसिमका छन् र धर्म नहुने पनि होइन, हुन्छ होइन, पुण्य प्राप्त हुन सक्ला, पूजा आजा यज्ञ दान तीर्थ सबै कुराबाट पुण्य प्राप्त हुन्छ, ऐश्वर्य होला। जसरी चौरासीमा गएर पनि आज हामी हजुर हामी देख्छौ एउटा गोरु भएर जन्मिएर पनि कतिपयले चाहिँ काँधबाट रगतका धारा चुहाउँदै गाडा तान्नु परेको छ, कति गोरुले चाहिँ भने साँडे बनेर या मानको जुरो ढल्काउँदै डुक्रेर हिँड्न पाएका छन् होइन। एउटा कुकुर भएर पनि कति कुकुर गल्ली गल्लीमा डाल्नु खुइलिएका कुकुरहरू हिँड्नु परेको छ, कति कुकुर चाहिँ भने मान्छेको ओछ्यानमा गएर बस्न पाएको छ, नुहाई धुवाई उसलाई चाहिँ सिँगार पेटार हरेक किसिम होइन उसको चाकर गर्ने मान्छेले चाकर गर्छ कुकुरको, किनभने यी सबै गरेका कर्मका पुण्यका फलहरू हुन्, यी फल प्राप्त हुन्छ। तर के छ भन्दा जन्म मरणको चक्कर त छँदै छ नि, कहिले के हुँदै हुँदै रोटेसनमा हजुर हामीले रोटेसनमा जानै पर्छ, पशु पन्छी किटानाशदेखि लिएर झारपात रोग वृक्ष सबै हुँदै हुँदै हुँदै करोडौं वर्ष हामीले बिताउनु पर्छ यो धरतीमा सुख कसले चाहिँ पायो र होइन। मानिस भएर आएर त आज हजुर हामीलाई कति चिन्ता छ, कति पीडा छ, कति दुःख छ, मन कहिल्यै शान्ति छैन, अशान्ति नै अशान्ति छ भनेदेखि अन्य प्राणी भएर आउँदा त झन् के नै सुख मिल्ला र हजुर हामीलाई। र एउटा रुख भएर आएर पनि बञ्चरो लिएर आएर ढालेका छन् भाग्न पाइँदैन, घाँस भएर जन्मिँदा पनि आएर खुरुखुरु काट्छन् भाग्न सक्दैनौ। यो दुःख कष्ट संसारको व्यवहार यस्तो किसिमको छ, यो माया मोहको जन्जालले गर्दा हजुर हामीलाई फसाइरहेको छ। र त्यस कारणले के छ त भन्दाखेरि हजुर हामी सही बाटो लाग्नको निमित्त चाहिँ मानव जीवन हामीलाई सही मार्ग लाग्नको निमित्त भनेर मानव जीवन भगवानले हामीलाई प्रसादको रूपमा दिनुभएको यो अमूल्य जीवन हो, यसलाई चैतन्य चोला भनेर भनियो, यो विवेकशील प्राणी भनेर भनियो मानवलाई। तर आज के भइरहेको छ त भन्दाखेरि विवेकशील प्राणी भएर पनि हामीले सही काम गर्न सकेनौ, किनकि हामी गर्नुपर्ने के थियो, हाम्रो बाटो कुन थियो, हामी कुन बाटो हिँड्नु पर्ने थियो मानवले, तर आज जनावर जत्तिकै भएका छौ, हामीले केही कुरा छोड्दैनौ। हामीले कति पहिला आफ गाई भैँसी भेडो बाख्रो कुखुरो सुँगुर बुङ्गुर खोलाभित्र पानीभित्र बसेको माछा सहित हर चिजलाई हामीले के गरेका छौ, भक्षण गरेका छौ। मानव भने पनि मान्छै हो, दानव भने पनि मान्छै हो, भगवान भने पनि मान्छे हो, किन भन्दा कृति हो आफ्नो, आफ्नो विचार हो, आफ्नो लाइन हो, किनकि कस्तो कर्ममा कस्तो कर्म गरेर कुन बाटो लाग्छ त्यही अनुसारको उसको कर्म हुन्छ। मानिस नै दानव पनि मानिस नै हो, देवता पनि मानिस नै हो, ईश्वर पनि मानिस बन्न पुग्न सक्छ, ईश्वरसँग गएर मिल्न सक्छ। जसरी ध्रुव गएर चाहिँ नि होइन मिल्न सकेका थिए, प्रह्लाद गएर मिल्न सकेका थिए ईश्वरसँग, तर बहुत कठिन छ हेर्नुहोस्। त्यस कारणले हामी त खाना पिना सोजाना सब काम है पशु समाना क्यों देह मनुष्य कि धारी रे भनेर भनिन्छ। हामी त यही लोभ लालचमा होइन हामीलाई अलिकतिले पुग्दैन, भरे खानालाई मात्रै भरे पुग्दैन, भोलि खानालाई मात्रै भरे पुग्दैन, महिनौभर खानालाई पुर्याएर पनि पुग्दैन, वर्षौं भर खानालाई पुर्यायौं भने पनि तै पनि पुग्दैन, अर्को वर्षलाई चाहिन्छ। हाम्रो यो मन रबड भन्दा बढी तन्किने यस्तो लालची मन भएको हुनाले दुःखको मार्ग चाहिँ हामीलाई यही हो क्या। दुःख हामीले आफूले आफैलाई अपनाएको, हामीले सुख अपनाउनको निमित्त त हे परमात्मा तपाईँले जस्तो दिनुहुन्छ त्यस्तै म त्यसैमा खुसी छु भन्न हामी जान्दैनौ। हामीलाई साग सिस्नु जे जस्तो मिल्छ, आज भगवानको प्रसाद हो यो, यो मैले सृष्टि गरेको होइन, यो सिस्नु मैले उमारेको होइन, यो निङ्ग्रो मैले उमारेको होइन, यो मकैको घोगामा दाना मैले लगाएको होइन, यो धानको बालामा धानको बोटमा बाला मैले लगाएको होइन, उही परमात्माले लगाएको हो। यो फलफुलहरूमा स्वादिष्ट मैले भरेको होइन, यो सबै हे गुरु महाराज, हे परमपिता परमात्मा, हजुरले यो नाना किसिमको रचना गर्नुभयो कसको लागि भन्दाखेरि हरेक प्राणीलाई पालन पोषण गर्नको निमित्त। यसरी हजुरले हामी माथि दया गर्नुभएको छ, पालन पोषण गर्नुभएको छ, मुक्तिको मार्ग देखाउनको निमित्त भनेर शास्त्र छोडिदिनु भएको छ, त हामीले शास्त्रलाई मतलबै गर्न चाहँदैनौ। र म कतिपयलाई भन्छु आज त एक दिन जाउँ न सत्सङमा, जीवन त यसै लय लयमा बितेर गइरहेको छ, हामीले गर्नुपर्ने के थियो, बाटो कुन थियो, मार्ग कुन थियो, के को लागि मानव जीवन हामीले पाएको हो, र त्यस कारणले तपाईँ हामी यो यत्तिकै जीवन बिताउनको निमित्त होइन, किनकि यत्तिकै त हेर्नुहोस् बहुत दुःखको कुरा छ। अब पशु पन्छी भएर आउँदा त उनीहरूको आफ्नो नियम छ, कुलाचार छ, होइन, कुलाचार धर्महरू पालन गरेका छन्, नियमहरू पालन गरेका छन्, आफ्नो स्तरमा बसेका छन्। तर आज मानव कस्तो भयो त भन्दाखेरि मानवले धर्म चिन्नु त कहाँ कहाँ, मान्छे चिन्न छोडिसक्यो। किनकि दिदी बहिनी दाजुभाइ इष्टमित्र नातोदार आफ्नो मान्यजन को हो, कसलाई कस्तो मर्यादा गर्नुपर्छ, होइन, कोसँग कुन ढङ्गले बोल्नुपर्छ, आज त्यो सबै तिलाञ्जली दिइसकेको छ। को हो जेठाजु, को हो सम्झी, को हो ससुरा, को हो मित, को हो मान्यजन, को हो गुरुजन, कसलाई कस्तो हामीले चाहिँ मर्यादा गर्नुपर्छ भन्ने हामीलाई यो मानवलाई यस्तो कुराको बोध हुन सकेन भने अब कसलाई चाहिँ होला त भने आज सबै मिलेक्ष भइसकेको छ। जाति भ्रष्ट हुनेछ कलीमा, जसले सक्यो त्यही धनी भनेर यसरी कली धर्ममा देवी भागवतमा लेखेको थियो। त्यस्तै किसिमले अहिले त्यो जे लेखेको छ त्यही पूरा हुँदै आएको छ। किन भन्दाखेरि पहिलाको जुगमा हेर्नुहोस् हजुर, हामीले वर्तमान गरिसकेपछि हामीले यसरी चाहिँ नि गायत्री जप्नु पर्थ्यो, अनि त्यहाँबाट घरमा खाना खानाखेरि लुगा फुकाएर बाहिर राखेर पानी अचाएर चुल्हामा जानु पर्थ्यो। चुल्हामा आगो नभएको चुल्हामा खाना खानु हुँदैन थियो। अनि त्यहाँबाट अफसानी हालेर, होइन, अग्निलाई भूमिमा सबै अफसानी हालेर खानु पर्थ्यो। किन त त्यो गरेको भन्दाखेरि त्यसलाई धर्ममा परिणत गरिदिए। पहिलाका जुन वृद्धबाहरू ऋषि मुनिहरूले उहाँहरूले बैठक बसेर निर्णय निचोड निकालेर धर्ममा परिणत गरिदिएपछि मान्छेले गर्ला कि भनेर। यो सबै के थियो त भन्दा सुरक्षा थियो, आफ्नो जीवनको सुरक्षाको निमित्त। हामी दिनभरि काम गर्छौ, खेतीपातीमा या जेमा जे जस्तो आफ्नो लाइन छ त्यो अनुसारको काम गर्छौ। हाम्रा शरीरमा लुगाभरि छारो धुलो हुन्छ, मसिना मसिना आँखाले नदेखिने किटानसहरू हुन्छन्, यो सबै लुगाहरूमा टन्ने भएको हुनाले ती लुगा फुकालेर बाहिरै राखेर अनि चुल्हामा जान्थ्यौं। अनि त्यहाँबाट के छ त भन्दाखेरि अनि अफसानी हालेर त्यहाँ अलिअलि फाटाफुटा कुनै किटानस भए पनि ती किटानसहरू परै रहन् भनेर भैँमा अफसानी हालेर हामीले फेरि खाना लाग्थ्यौं। अनिखेरि हामीले के हुन्थ्यो भन्दा स्वच्छ खाना पाउँथ्यौ र निरोगी जीवन बितेर पहिलाको मान्छेलाई 100 वर्ष पुग्न कुनै नौलो कुरो थिएन। आज त हेर्नुहोस्, भित्र चुलामा खाना पकायो अनि बाहिर खाटमा लगेर खायो, अनिखेरि झिँगाले नकुल्चिकन हामीले खानु पनि हुँदैन, अनि त्यसै गरी किटानस र आफू त्यहाँ एकै ठाउँमा खायो अनि कति किटानस खाइन्छ भन्ने कुरा हामीलाई थाहा छैन। र त्यस कारणले अनि हामी रोगी बन्ने हाम्रो जुन लक्ष्यमा हामी नहिँड्नुको कारणले हामी रोगी बनेका छौँ। बेलैमा आयु छिन्न हुन्छ भनिन्छ नि, 7 वर्षमा र ज्योति हुन नै 8 वर्ष कि गर्भिणी, आयु पूर्ण हुनेछ वर्ष विषमै रोगी हुनेछन् तिनी। यसरी चाहिँ नि होइन कलिजुगमा यस्तो यस्तो हुन्छ भनेर चाहिँ लेखेको छ, त्यस्तै भइरहेछ। त आजीवन रोगी भएर बाँच्नु परेको छ। अहिले साना साना बच्चाहरूले पनि आँखामा पावर नभएर चस्मा लगाएर हिँड्नु परेको छ, किनकि हाम्रो आफ्नै लापरवाहीको कारणले हामीले धर्म नीतिलाई हामीले के भनेका छौँ त भन्दा, ती पुराना रीतिरिवाज, ती पुराना थोत्रा कुरा भनेर हामीले भन्ने गरेका छौँ। यो पुरानो रीतिरिवाज नै मानवको सुरक्षा थियो जीवनको, अनि त्यहाँबाट त्यसैबाट नै हामीले ज्ञानको अनुभूति गर्न पाउँथ्यौँ र साधु सन्तहरूको मर्यादा गर्न जान्दथ्यौँ, अनि आमा बुबाको मर्यादा गर्न जान्दथ्यौँ, अनि फेरि मान्यजनहरूको कस्ता हिसाबले मर्यादा गर्नुपर्दछ त्यो आफ्ना ठाउँमा थियो, र त्यसैबाट नै हामीले अगाडि बढ्दै बढ्दै बढ्दै गएर हामीले गुरुजनहरूसँगको चरण कमलमा हामी यो मस्तक झुक्याउन पुग्यौं र आज उहाँहरूकै कृपाद्वारा यो मानव धर्म, नेपाल मानव धर्मले दर्शाएको जुन सत्सङ्ग कार्यक्रमद्वारा नै ज्ञान उपलब्ध भएर आज उहाँकै कृपाद्वारा, उहाँकै आशीर्वादद्वारा नै आज यो नेपाल मानव धर्म सेवा समितिले दर्शाइरहेको 4 वेद 6 शास्त्र 18 पुराणभित्र रहेको यो जुन ब्रह्म ज्ञान छ, यही ज्ञानको प्रचार गर्ने आज सुवर्ण अवसर मिलेको छ। किन भन्दाखेरि मलाई आफूलाई गाह्रो त धेरै गाह्रो छ, धेरै नै हिँड्न मलाई धेरै असुविधा छ, तर के छ त भन्दाखेरि यो मलाई भगवानले दया गरेको भनेर म ठान्दछु, किनकि यो कलिकालको अँध्यारो जङ्गलमा आएर पनि ज्ञानको प्रचार गर्न पाउनु, जुन ज्ञानको प्रचार गर्नको निमित्त भनेर आज श्री सद्गुरुदेव सतपालजी महाराज व्यापक रूपमा दौड़धूप गरिरहनु भएको छ, व्यापक रूपमा सन्त महात्मा पठाइरहनु भएको छ, अनि त्यस्तो ज्ञानको प्रचार गर्ने अवसर मिलेको हुनाले गर्दाखेरि म सकि नसके भए पनि यो सैलुङ एफएममा आउने गरेको छु। कतिन्जेल सक्छु त्यतिन्जेल अवश्य आउँछु भन्ने लागेको छ, र नसकेपछि सन्त महात्मालाई उहाँका चरण कमलमा सुम्पिदिनेछु। र त्यस कारणले गर्दाखेरि अब के छ त भन्दा, समय सबै कुरा बलवान हुन्छ, समय नै बलवान छ, र यो अब आजको निर्धारित समय पनि सकिने लागेको हुनाले गर्दाखेरि म के भन्न चाहन्छु भन्दा, हजुरहरूसँग यही विन्ती चढाउन चाहन्छु, यो नेपाल मानव धर्मले कुनै नयाँ चिज दर्शाउन खोजेको छैन, आज हाम्रा पूजनीय सन्त महात्माज्यूहरूले कुनै नौलो चिज ल्याएर हजुरहरूलाई भिडाउन खोजेको होइन, हजुरहरूलाई फसाउन खोजेको होइन, हजुरहरूलाई आफ्नो कब्जामा लिन खोजेको होइन, यो 4 वेद 6 शास्त्र 18 पुराणभित्र रहेको वेदभित्र रहेको भेदलाई, यो मूल तत्व, यो जुन मूल रहस्यलाई, त्यही कुरालाई दर्शाउन भनेर आज हाम्रा पूजनीय सन्त महात्माज्यूहरू घर घरमा दौडिरहनु भएको छ। यो सुवर्ण अवसरलाई कसैले पनि नगुमाउ भन्न चाहन्छु, किनकि जुग बहुत किसिमको खतरनाक जुग आइरहेको छ। आज स्वयं गुरु महाराजले पनि सत्सङ्ग सुनाउँदा त्यही भन्नुहुन्छ कि खण्ड वृष्टि हुनेछ, जहाँ पानी पर्नेछ एकै ठाउँ पर्नेछ, खेती गर्नेछ, यो जुग यस्तो किसिमको आइरहेको छ, त्राही त्राही आइरहेको छ, भनेर यसरी गुरु महाराजजीले आफैले पनि भन्नुहुन्छ। अनि त्यस कारणले गर्दाखेरि मानवलाई बहुत कठोरको समय आएको छ, नाजुक समय आइसकेको छ। एउटा भजनले पनि यही भन्छ, पूर्व पश्चिम उत्तर दक्षिण चौदिसा काल परै अकाल मृत्यु जगमाई प्रजा बहुत मरै, वही बचेगा जो हमसका ध्यान धरै भनेर चाहिँ ब्रह्मानन्द किताबमा लेखिदिएको छ, समय तोकेर लेखिदिएको छ। सम्मत 2000 के उपर ऐसा युग परे, अरे पूर्व पश्चिम उत्तर दक्षिण चौदिसा काल परे अकाल मृत्यु जगमाई प्रजा बहुत मर, यो भनेको पनि छ र पुगेको पनि छ र कोलाहलको समय आएको पनि छ। त्यस कारणले गर्दाखेरि म यही भन्न चाहन्छु कि यो सुवर्ण अवसर अर्थात मर्नु जन्मिनु त यो धरतीमा सबैको कामै यही हो, तर हामीले के छ त भन्दाखेरि कृति हामीलाई कस्तो किसिमको राखेर जाने, कृति यो ठाउँमा रहने हो, धर्म साथमा लिएर जाने हो, धन यहीँ छोडेर जाने हो। त्यस कारणले गर्दाखेरि तपाईँ हामी यो सुवर्ण अवसर नगुमाउँ भन्न चाहन्छु र हजुरलाई यही बिन्ती चढाउन चाहन्छु कि यो नेपाल मानव धर्मले यो व्यापक रूपले सत्सङ्ग किन गरिरहेको छ, ठाउँ ठाउँमा आश्रम किन बनाइरहेको छ, के को लागि, कुनै पशुको उद्धार गर्न होइन, पन्छीको उद्धार गर्न होइन र हरेक मानवको उद्धार होस्, हरेक राज्यका सम्पूर्ण जनताको उद्धार होस् भन्नको निमित्त भन्दा ठाउँ ठाउँमा गुरु दरबार बनाइएका छन्, साधु सन्तहरू दौडधुप गरिरहनु भएको छ, प्रेमीहरू असार मुङसिर केही भन्नुहुन्न र हरेक ठाउँमा जानु भएको छ, यसभित्र के छ रहस्य, हामी पनि केही न केही त बुझौ न, हामीले पनि त बुझ्न मिल्छ होला यो कुरा भनेर हजुर हामीले मनभित्र उब्जाउनु पर्यो। यत्तिकै जीवन बित्यो भनेदेखि त के सार भएर मानव जीवन पाएको, यो त भगवानले हामीलाई प्रसादको रूपमा दिएको हो। त्यस कारणले गर्दाखेरि यो अपार महिमा छ जुन यो रहस्य जुन छ कि परमपिता परमात्माले हजुर हाम्रो कल्याणको निमित्त भनेर आज यत्रो परिशान खेप्नु भएको छ, जन्म मरणको चक्करमा पर्नु परेको छ, स्वयं परमात्माले अवतार लिएर पनि कसको लागि भन्दा हजुर हाम्रो लागि। त्यस कारणले गर्दाखेरि म यही बिन्ती चढाउन चाहन्छु, यो कुरा हजुर हामीले बुझ्ने कोसिस गरौं, प्रयास गरौं, किन सन्त महात्मा चाहिँ बार बार यो ठाउँमा घुमिरहेका हुनुहुन्छ भनेर हामी एउटा चासो लिऊ, होइन हामी जिज्ञासा गर्ने बानी गरौं र त्यस कारणले गर्दाखेरि हजुर हामी पछाडि नपरौ भन्न चाहन्छु। यो ज्ञानको बिना हेर्नुहोस्, गुरु बिना ज्ञान हुन सक्दैन, गुरु बिनाको कुनै कुरा पनि सफल हुन सक्दैन। हेर्नुहोस् एउटा नयाँ गाडी नयाँ सवारी साधन किनेर राखेको छ भने पनि त्यसमा गुरुजी छैन भने त्यो जति नयाँ भए पनि जति पाठ पूर्जा तन्दुरुस्ती भए तापनि त्यो हिँड्दैन र त्यसलाई हामीले पूजा गरे पनि हुँदैन, ठेलेर पनि हुँदैन, केही गरे पनि हुँदैन, गुरुजी नभइकन त्यो सवारी साधन चल्न सक्दैन। त्यस कारणले गुरु बिना ज्ञान हुँदैन, ज्ञान बिना मोक्ष हुँदैन, त्यस कारणले गर्दाखेरि यो पक्का कुरो छ र यसमा दुई मत छैन भन्दै आजको निर्धारित समय सकिसकेको हुनाले हजुरहरूलाई यही बिन्ती चढाउँदै म यो सहयोग एफएमबाट आजको लागि बिदा हुन चाहन्छु। फेरि गुरु महाराजजीको कृपा भयो भने उहाँले ब्रेक लगाइदिनु भएन, यो शरीर सञ्चालन आइरह्यो भनेदेखि फेरि हजुरहरूको माझमा आउने छु भन्ने वाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। हरिओम तसर।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचो गाउँपालिका गाउँ कार्यपालिकाको कारणले सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज

0: आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारान, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-56-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ,

0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजू, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजूर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: ओम सनातन संस्कृति समाज नेपाल दोलखाको हार्दिक निमन्त्रणा।
2: ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा कार्यालय दुलुखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्रको आयोजनामा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित दुलुखामा आगामी मिति 2083 साल जेठ 24 गति चरीकोट सादो बाटोदेखि दुलुखा भीमेश्वर मन्दिरसम्म विशेष प्याली सांस्कृतिक पैदल यात्रा, जिल्ला कार्यालय उद्घाटन तथा स्वास्थ्य शिविर पनि हुने भएकाले यो महान अभियानमा जिल्लाभित्र रहनु गुरू, माता, छाक्री, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ।
3: दुलखामा रहनुभएका तथा विभिन्न धार्मिक संघ संस्थामा आबद्ध सम्पूर्ण महानुभावहरूलाई जिल्लाको पहिचान, आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र वेशभूषा मार्फत हाम्रो गौरवलाई विश्व सामु चिनाउने यस पवित्र कार्यमा सहभागी भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: साथै जिल्लाको धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन गर्न र हाम्रा मौलिक रैथानी परम्पराहरूको जगिर्ना गर्ने उद्देश्यले शुरू गर्न लागिएको कार्यक्रममा बहुचर्चित व्यक्तित्व सनातन संस्कृति समाज नेपालका केन्द्रीय अध्यक्ष गुरू रोज मोक्तान, बहुचर्चित विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री सागर थापा, धार्मिक गुरू एवं नेपाल तान्त्रिक यात्री संघ अध्यक्ष प्रकाश भुजेल, बहुचर्चित धार्मिक गुरू सीमान्त केसी, दोलखा जिल्लाका माननीय सांसद जगदीश खरेल तथा अन्य धार्मिक बहुचर्चित गुरूवर्गहरूको उपस्थिति रहने जानकारी गराउँदछौ।
3: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दोलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दोलखा।
2: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष गुरू पुरूषोत्तम केसी 9864000044, कृष्ण थपलिया सचिव 9761801948।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस।

0: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन सम्बन्धी सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। मिति 2083 साल जेठ 23 गते। समय बिहान 9:30 बजे। रयालीका लागि भेला हुने स्थान पार्टी कार्यालय चरीकोट। कार्यक्रम स्थल सिम्पानी हल चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
0: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
0: तपाईँले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
3: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
0: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: यो रेडियो सैलुङको समय सूचक हो।
0: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

नारायण अब यो बताई नहीं भैया को बृहत नारद ये पुराण पुरुषोत्तम महात्म्य को यो एक्काईसौं अध्यायले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्न सौनक आदि भनिकन सौनक आदि नामरेका 28,000 ईश्वरका प्रति गुरुसुदजीले बताउनु भयो। सोहिनी कथा नारदलाई नारायणले बताउनु भयो। सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेको छु। राजन अब त्यसै मौकामा अब यतापट्टि के भन्नुहुन्छ राजा दृढदण्ड भनेदेखि हे प्रभु अब स्नान गर्ने र अनिखेरि त्यसरी जो यतापट्टि परमात्मा प्रभु भगवानको पूजा गर्ने यो सम्पूर्ण कुराहरू बताइदिए पर्छु भनेदेखि अब के सुनाको इच्छा छ त भन्नुहोस् भने यो प्रतिमा कस्ता किसिमले गरिकन चाहिँ पूजा गर्नुपर्छ यो आदि गरिएका कुराहरू सबै कुरा ल्याएर मलाई बताइदिनुहोस् प्रभु म त्यो सुन्न चाहन्छु भनेर जब त्यसरी नारदले भनिसकेपछि नारायण भन्नुहुन्छ। त्यही नै कथा राजा दृढदण्डले प्रश्न सोधिसकेपछि अनि यतापट्टि जो उत्तर गर्नुहुन्छ हे महाराज हेर्नुहोस् जब त्यस्ता किसिमले गरिकन उतापट्टि त्यो भयो है त्यति भइसकेपछि भन्नुहुन्छ कि जो वाल्मीकी नामरेका गुरु के भन्नुहुन्छ भनेदेखि राजा दृढदण्डलाई हे महाराज हेर्नुहोस् जस्तै अब प्रतिमा त्यसरी जो राजा र कृष्णले सहित भएको त्यस्ता किसिमको जो प्रतिमा अब त्यो प्रतिमा धावित गरिसकेपछि त्यसको सबैभन्दा पहिला के गर्नुपर्छ भनिसकेला मैले जुनसुकै प्रतिमा जुनसुकै मूर्ति पनि अथवा सरस्वतीको मूर्ति अथवा गणेशको मूर्ति भगवतीको मूर्ति चाहे जेसुकैको मूर्ति होस् तापनि अनिखेरि त्यसलाई जो पहिला थापित गर्नुभन्दा पहिला प्राण प्रतिष्ठा गर्नुपर्छ। महाराज प्राण प्रतिष्ठा नगरिकन हुँदैन त्यसलाई प्राण हाल्नु पर्यो। कसरी हाल्ने मानिसहरूलाई भने सबैभन्दा जो थापित गर्नुभन्दा पहिला नै अनिखेरि अन्यत्र ठाउँमा राखेर त्यहाँबाट अनिखेरि हरेक किसिमले गरिकन जसको पूजा गर्नुपर्छ पूजा आजा गर्ने भने सारा सम्पूर्ण कुरा भएर अनिखेरि धुपबत्तीहरू इत्यादि सारा सम्पूर्ण कुरा भइसकेपछि उपरान्त त्यहाँबाट कायन बाजाको कर्म गरिसकेपछि अनिखेरि जो ल्याएर मूल ठाउँमा ल्याएर राख्नुपर्छ नत्र भनेदेखि त्यसै ल्याएर थापित गरेर पूजा गर्न मिल्दैन। महाराज हेर्नुहोस् अब जस्तै अब यो हो अहिले राधा र कृष्णले सहित भएको जुन प्रतिमा त्यसरी जो थालीमाथि राख्यो अब पुछारमा धान धानमाथि चामल चामलमाथि जो घडा तामाको घडा अनिखेरि घडामाथि थाली थालीमाथि तिल तिलमा माथि के परमात्मा प्रभु भगवान राधा र कृष्णले सहित भइराखेको त्यस्ता किसिमको जो प्रतिमा अब त्यो प्रतिमाको के गर्ने त मानिसहरूलाई भने प्राण प्रतिष्ठा गर्नुपर्छ महाराज हेर्नुहोस् अनि भनेर भन्नको खातिरमा त्यहाँबाट प्राण प्रतिष्ठा गर्नुको खातिरमा

जुन मूर्तिको पनि अनिखेरि प्राण प्रतिष्ठाहरू नगरिकन स्थापित गर्नु मिल्दैन। त्यो एकदम सुचारू गरिकन जब स्थापित गर्नको खातिरमा अनिखेरि प्राण प्रतिष्ठा गरेर सिद्ध गरेर मात्रै गर्नुपर्छ भनेर भन्नको खातिरमा अनिखेरि यो सुनको प्रतिमाको पनि अब प्राण प्रतिष्ठा हुन लाग्यो। प्राण प्रतिष्ठा गर्नुपर्छ महाराज। अब जसरी त्यो भइसकेपछि त्यहाँबाट अनिखेरि प्राण प्रतिष्ठाहरूको अनि अर्थ के हो त भनेर भन्दाखेरिमा त्यो मूर्तिलाई अब उता बेउदाउनु पर्यो महाराज। हेर्नुहोस् जस्तै केले बेउदाउने, मन्त्रले बेउदाउने, विधिले बेउदाउने, अनिखेरि त्यो बेउदाइ सकिसकेपछि उपरान्त मात्रै अनिखेरि त्यहाँ जो स्थापित गरेर अनि पूजा गर्नलाई मिल्छ होइन। भनिसकेपछि त्यहाँबाट चन्दन फुल अक्षता अर्घ पञ्चामृत यादि गरेका जुन फुलमालाहरू भए, यस्ता सस्कुली रोटीहरू भए, यादि गरेका जो चिजहरू दियो कलश गणेश गरिकन पूजा आजा गरेर त्यहाँबाट अनिखेरि उताबाट जो मूर्तिको पूजा गर्नुपर्छ महाराज। मूर्तिको पूजा गर्नुपर्छ अनिखेरि सबै कुरा चढाउनुपर्छ। चन्दनहरू भयो, फुलहरू भयो, अक्षताहरू भयो, अर्घ भयो, पञ्चामृत भयो।

गरिकन यथामति विस्तार गरियो। यो कृष्ण वृन्दावनको बिहारी, यो सत्यको सुन्दर रूपधारी, यो विश्वव्यापी त्रयता बारी, उद्धार हाम्रो गरे मुरारी। नारायण ओ श्री कृष्ण अर्पणमस्तु।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगुवार खड्का। म एउटा शिलक भन्न चाहन्छु। धर्छु छार समुन्द्र जसहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान ये वीर हो पतरे, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देवे वस्त्र जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् तिनीहरू लोकमा भगवती बहिनीहरू के भनी, दुखी दे भाइ गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू चाहिँ पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन यति भनी सजन जाउन रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय गिरिन यति भनी सजन जाउन रीत गरी, झिक्छन् स्वरूतले त भक्त दुःखमा पर्दा उतर्छन् धरी, प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मतिजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेम धरी, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देवे वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् तिन लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्त पुग्छन् परम फलमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, गुप्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् जनलोकमा भगवती बहिनीहरू के भनी, भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, भ्रमण हुन् शुभ शुभ शुभ सबै सुनि रहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन्को अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, शुद्र थे तप सेवोइरहनन् ब्रह्मन् शरीका बर, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, ब्रह्मन् भइकन बेत बेचिरहनन् कोही परुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भनी, कामका चाकर झैँ भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका।

उल्लाघरा पल्लाघरा कार्तन बोका खासी उल्लाघरा पल्लाघरा बो कार्तन बोका खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी उल्लाघरा पल्लाघरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म रहेछ हरे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठाको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

लिए को त्यंजन शर्वाही माला मा चढ़ी कान्हाए को, त्यंजन शर्वाही माला मा चढ़ी कान्हाए को। चोरी मारी दिया नए सुन गयो मसुन खानु भयो, धार्मिक थे तिमी अपराधी पो हुन गए उजल मेरो बर्था गयो। बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति, बाली हुँ भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि। पापको डर र तिभन्न राखी तैले खुश भई बुहारी हरिस, त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस। धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए, धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए। बेसिंहासनमा बसी बिरहरो राखी सभा खुब गरी,

आगे बन्न ममर सुहेरा बिरहो राम को अगाडी परी राम नारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भले मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सारप तिनीले दिए मेरै वंशमा अवश्य अवतार नारायणैले लेलान् तेरो राक्षस वंश नाश गरी तहाँ तैलाई मारिदेलान् हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्न सुमता आज्ञा शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली द्विजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नाइ गर्दछन् तसमा ती सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुन् जगतका धनी गर्तन सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तस्मती सब काम छोडनु भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाँदरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी तान्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो भै

तछुठार समुद्र आज सहज यी भन्ने इदारा धरी श्रीरामका चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे विरह पार तरी सीताजी कर भेट्दछु म अहिले जान्छु बड भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरु छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर थार समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषे घसी कुदे हेर्दै तमासा पनि दक्षिण तर्फ गरी कलकुद बस्दा उपनजर दिएका दुई पाउ घस्ता सोझो गराई कल घाटी कुदे जसैता वायु शरी हुन गए हनुमान तसैता आकाशमार गरी कुदेर हनुमान उठे आकाशमा सीताजी कन भेटी फर्कन फेर रामचन्द्रका पासमा पुग्ने अकल बल छैन यिनको बुझौ सबै बल भनी इन्द्रादीहरूले खटाई सुरसा जल्दी पठाए पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका के भन्छन् हनुमान भनेर खुसी

सीताजी कल भेटी फर्कौला र फेर हमका हजुरमा गई विस्तार बिन्ती गरेर आई पसौला तिम्रो आहार भई। यति बात सुनि भन्न चिन्ती सुरसा मेरा मुखैमा पसी निस्की जाऊ नै भने म बलले पक्रेर दरा घसी। भोकी मैलिन्दा उरिन त कपाल खोरे कि केसा बुसाई लट्टा मात्र परे कि खाली भूमिमा रुँदै बसे कि तसाई। राम चित्त दिएर मर्नु बढिया मानेर सीता कहाँ जन्मिनी मतलब लिई खरी भैनी पक्रेर गई महा। एक दिन हनुमान म चित्रकूटमा रामका नजिकमा थिया

पूर्वक राजे पालन ता करते हरिचंद्र जी।

这一把的马三那马七，你着急马里，咱家把钱拿。

राजा खुशी हुँदै तारे

0: हातमा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: धरती भई मार्गमा म हिँडथे एक दिन हरिद्वारमा विधुवा बसेर तिरामा रुन्थिने बिचारी उहाँ सामुमा गएर मैले सोधे भयो के भनी
2: खाऊ भनेर झन्टन गयो ठुलो लडाई भयो दुबैयुक्त हुँदै शुक्र बिचमा कोही नदीमा पर्यो कोही ब्राह्मण कोही सरप परदा जुवाजेका नाम के माथि भइकन सरा तहाँ गए खेलिरहेका थिए
1: सीमा घर हो प्रहाल घर हो दाहालकी छोरी म वर्ष महापति मरि गए मेरो विपत के कहुकी मथि विवाह गरिदिए बुढा कुरुती कना मेरै वर्षमा